0: फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
1: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
0: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
2: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460054635, 98464043853।

0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल साउन महिनाको 1 गते शुक्रबार, ईस्वी सम्वत जुलाई 17 तारिक सन् 2026, सिनिसाके 1948, नेपाल सम्वत 1146, रौद्र नामको सम्वत सरह। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आषाढ शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज आषाढ शुक्ल पक्षको तृतीय तिथि बिहानमा 9:57 त्यसपछि चतुर्थी तिथि लाग्नेछ। नक्षत्रमा मघा रातिमा 10:55 त्यसपछि पूर्व फाल्गुनी नक्षत्र लाग्नेछ। विष्कुम्बादी योगमा सिद्धि 1 गति 22 पलासम्म, त्यसपछि बरियान योग लाग्नेछ। करणमा बढिज अहोरात्र रहनेछ। आनन्दादी योगमा आज काँडा योग रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछन्। आजको दिनमान 34 गति 8 पला अर्थात 13 घण्टा 42 मिनटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:20 विभीषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:59 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 8:14 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 9:18 रहेको छ। आज साउने संक्रान्ति र लुतो फाल्ने दिन रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशिका व्यक्तिहरूका लागि आज घर परिवारमा ध्यान दिनुपर्ने अवस्था रहेको छ। मन अलि अस्थिर रहन सक्ने भएकाले निर्णय लिन हतार नगर्दा राम्रो हुनेछ। काममा केही ढिलाइ हुन सक्छ, तर धैर्य राखेमा सुधार आउनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक रहेको छ। साथीभाइसँग भेटघाट हुनेछ। प्रेम सम्बन्धमा सामान्य अवस्था रहने देखिएको छ। आज सोच विचार गरेर अघि बढेमा अनावश्यक समस्या टार्न तपाईँ सफल हुनुहुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशिले व्यक्तिहरूका लागि आज तपाईँको आत्मविश्वास बढ्ने दिन रहेको छ। नयाँ काम शुरू गर्नका लागि ऊर्जा पनि प्राप्त हुनेछ, जसले तपाईँलाई अघि बढ्न प्रेरित गर्दछ। आर्थिक पक्षमा लाभको सम्भावना पनि रहेको छ भने परिवारबाट राम्रो साथ र समर्थन पाउन सक्नुहुनेछ। काममा सफलता मिल्ने संकेत रहेको छ। सामाजिक प्रतिष्ठा पनि बढ्न सक्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मन शान्त रहनेछ। प्रेम सम्बन्धमा नजिकपन बन्नेछ। दिनभरि आएका अवसरलाई बुद्धिमानीपूर्वक प्रयोग गर्न आवश्यक रहेको छ, जसले गर्दा उल्लेखनीय प्रगति हासिल गर्न सक्नेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आज खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिनुहोला, नत्र पछि समस्या आउन सक्नेछ। काममा ध्यान केन्द्रित गर्न अलि गाह्रो हुन सक्छ, त्यसैले प्राथमिकता छुट्याएर अघि बढ्दा राम्रो हुनेछ। परिवारमा सानो मतभेद पनि हुन सक्छ, तर धैर्यले समाधान सम्भव रहेको छ। स्वास्थ्यमा थकान र कमजोरी महसुस हुन सक्ने ग्रह गोचर रहेको छ। यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ। प्रेम सम्बन्धमा केही दूरी आउन सक्ने भएकाले समझदारी आवश्यक रहेको छ। आज संयमित भएर अघि बढेमा धेरै चुनौतीहरू सजिलै पार लगाउन सक्नुहुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज आमदानी बढ्ने सम्भावना रहेको छ, तर पुराना प्रयासहरूले सकारात्मक परिणाम देखिन सक्नेछ, जसले तपाईँलाई उत्साहित बनाउनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ भने परिवारमा खुशीको वातावरण कायम रहनेछ। नयाँ अवसरहरू देखा पर्न सक्छन्, जसलाई सही रूपमा उपयोग गर्न आवश्यक रहेको छ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि बढ्न सक्नेछ। प्रेम सम्बन्धमा मिठास थपिनेछ। आजको दिनको अन्त्यसम्म तपाईँले आफूले गरेको मेहनतको राम्रो फल प्राप्त गर्न सक्नुहुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज काममा सफलता मिल्ने संकेत रहेको छ। तपाईँको मेहनतले पद तथा प्रतिष्ठा पनि प्राप्त हुनेछ। सकारात्मक प्रभाव पनि पार्नेछ हरेक काममा। वरिष्ठ व्यक्तित्वको साथ र सल्लाहले तपाईँलाई उत्साह थपिनेछ। आर्थिक लाभ हुने सम्भावना पनि रहेको छ भने परिवारबाट पनि समर्थन पाउने दिन रहेको छ। जिम्मेवारी बढ्न सक्छ, तर त्यसलाई सहज रूपमा पूरा गर्न सक्नेछ। प्रेम सम्बन्धमा समझदारी आवश्यक रहेको छ। आज तपाईँले आफ्नो क्षमता राम्रोसँग देखाउन सकेमा भविष्यका लागि राम्रो आधार तयार हुनेछ। अब छठौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज संवाद र सम्बन्ध सुधार हुने सम्भावना रहेको छ, जसले व्यक्तिगत र व्यावसायिक जीवन दुवैमा सकारात्मक प्रभाव पार्नेछ। सानो यात्राको योग पनि रहेको छ। काममा सफलता मिल्ने संकेत देखिन्छ। आर्थिक पक्ष राम्रो रहनेछ भने परिवारबाट सहयोग पाइनेछ। स्वास्थ्य सामान्य रहनेछ। आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ। आज गरिएको अवसरलाई सही रूपमा उपयोग गर्न सकेमा भविष्यका लागि राम्रो मार्ग खुल्नेछ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आज केही चुनौतीहरू देखा पर्न सक्ने भएकाले काममा धैर्यता र सावधानी अपनाउन आवश्यक छ। आर्थिक पक्ष कमजोर हुन सक्ने हुँदा खर्च नियन्त्रण गर्दा राम्रो रहेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ, त्यसैले लापरवाही नगर्दा राम्रो रहेछ। परिवारसँग समय बिताउँदा मन शान्त रहनेछ। साथीभाइको सहयोगले केही काम पनि सहज रूपमा बन्नेछ। प्रेम सम्बन्धमा मतभेद हुन सक्ने संकेत पनि रहेको छ। आज समयमता र समझदारी अपनाएर अघि बढ्नु भएमा तपाईँको पक्षमा समय मोडिँदैछ। अब आफ्नो राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि आज साझेदारीमा गरिने काममा सफलता मिल्ने सम्भावना रहेको छ। दाम्पत्य जीवन पनि सुखद रहने देखिन्छ। आर्थिक लाभ हुने संकेत पनि रहेको छ। नयाँ सम्बन्धहरू बन्ने सम्भावना पनि रहेको छ। परिवार खुशी र सहयोगको वातावरण रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। आत्मविश्वास बढ्नेछ। काममा प्रगति देखिनेछ। प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ। आज तपाईँले गरेको प्रयासले दीर्घकालीन रूपमा फाइदा दिने संकेत पनि रहेको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूको लागि आज काममा प्रतिस्पर्धा बढ्न सक्दछ, जसले गर्दा मेहनत र लगनशीलता अत्यन्तै आवश्यक पर्दछ, जसले सफलता दिलाउन मदद गर्नेछ। खर्च बढ्न सक्ने संकेत पनि रहेको छ, त्यसैले आर्थिक योजना बनाएर मात्र अघि बढ्दा राम्रो हुनेछ। स्वास्थ्यमा सामान्य समस्या देख्न सक्छ। साथीभाइबाट सहयोग पाइनेछ। प्रेम सम्बन्ध पनि स्थिर रहनेछ। आज निरन्तर प्रयास र सकारात्मक सोचले तपाईँलाई लक्ष्य नजिक पुर्याउन मद्दत गर्दछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आज सृजनात्मक र बौद्धिक काममा सफलता मिल्ने सम्भावना रहेको छ, जसले तपाईँलाई आत्मसन्तुष्टि दिनेछ। अध्ययन र नयाँ कुरा सिक्ने इच्छा बढ्दै जानेछ। आर्थिक लाभको अवसर देखिनेछ भने परिवारसँग रमाइलो समय बित्ने स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि बढ्नेछ। प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ। सन्तानबाट खुसी मिल्नेछ। आजको दिनले तपाईँलाई मानसिक र भावनात्मक रूपमा सन्तुष्ट बनाउने सम्भावना पनि रहेको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि आज तपाईँले काम गर्दा हतार भन्दा धैर्यतालाई प्राथमिकता दिँदा राम्रो हुनेछ, किनकि सानो गल्तीले ठूलो असर पार्न सक्छ। आर्थिक अवस्था सामान्य रहनेछ, तर अनावश्यक खर्चबाट जोगिँदा राम्रो हुनेछ। परिवारसँग समय बिताउँदा तपाईँको मन हलुका हुनेछ। साथीभाइबाट पनि तपाईँले सहयोग पाउन सक्नुहुनेछ। स्वास्थ्यमा सामान्य थकान देख्न सक्छ, त्यसैले आराममा ध्यान दिनुहोला। प्रेम सम्बन्धमा खुलेर कुरा गर्न सक्नुहुनेछ। सम्बन्ध मजबुत बनाउनेछ। दिनको अन्त्यतिर तपाईँले सन्तुलित निर्णय लिँदा राम्रो परिणाम प्राप्त हुनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूको लागि आज भाग्यले साथ दिने भएकाले तपाईँले थालेका कामहरू सहज रूपमा अघि बढ्न सक्नेछन्, जसले आत्मविश्वास बढाउनेछ। अध्ययन अनुसन्धान र ज्ञान सम्बन्धी काममा रुचि बढ्नेछ। धार्मिक अथवा आध्यात्मिक काममा मन जानेछ। परिवारमा शान्त वातावरण रहनेछ। आर्थिक पक्ष पनि सन्तुष्टजनक रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। आजको दिन तपाईँका लागि नयाँ अवसरहरूलाई क्याच गर्ने समय रहेको छ। राशिफलबारे जानकारी सँगै बोलागु आजको साइट विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा पनि कर्कट राशिमा रहनेछन्, त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम, दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला, सखर, गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला। शुभ लाभ दि बेला बिहानमा 5:15 6:58 चर बेला रहनेछ। बिहानमा 6:58 8:42 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्न सक्नुहुनेछ। बिहानमा 8:42 10:25 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम, यसरी गर्न छुटेका र खातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 10:25 12:09 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। मध्याहमा 12:09 दिनमा 1:52 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 1:52 3:35 रोग बेला रहनेछ। दिनमा 3:35 5:19 उद्योग बेला रहनेछ। दिनमा 5:19 साँझमा 7:02 समय फेरि चर बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 7:02 8:19 लाभ बेला रहनेछ। साँझमा 8:19 9:36 अमृत बेला रहनेछ। राति 9:36 10:52 काल बेला बेला रहनेछ। राति 10:52 देखि 12:09 शुभ बेला रहनेछ। राति 12:09 देखि 1:26 रोग बेला रहनेछ। राति 1:26 देखि 2:42 उद्वेग बेला रहनेछ। राति 2:42 देखि 3:59 चर बेला रहनेछ। राति 3:59 देखि भोलि बिहानमा 5:15 को समय फेरि लाभ बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो रहनेछ। लाभ भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नु होला, काल बेला छल्नु होला। अब अन्तिममा आजको राहुका दशा सबैभन्दा खराब समय, बिहानमा 10:30 देखि 12:00 समय राहुका अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठुलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नु होला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्यकर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने?
7: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
6: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
8: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
6: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
9: सफलता स्टूडियो टाइम।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संघालोमा समाचार कक्षबाट अनिताको हार्दिक स्वागत छ। खबर संघालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। अर्जुन चौपारीका वडा सचिव काफ्रे विरूद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा आरोप पत्र दायर। पोखरामा अवैध हतियार सहित दुईजनालाई पक्राउ। पोखरा पस्पा क्षेत्रका व्यापारिक संरचना हटे। सुकुम्बासी व्यवस्थापन प्रक्रिया शुरू। गण्डकीमा सत्ता समीकरण फेरिने संकेत। दलहरू केन्द्रको निर्णय पर्खाईमा अशक्त र बाल बालिकालाई बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र नचाहिने। भालश्रम मुक्त शहर बनाउन पौवा संघ थप सक्रिय हुने। प्रधानमन्त्री शाह र राप्रपाका शीर्ष नेता बीच भेटवार्ता। राजनीतिक घटनाक्रमबारे छलफल। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन बुझायो। शेयर धितो कर्जामा ठूलो परिवर्तन। बलिया कम्पनीका शेयरमा अब 80% कर्जा पाइने। मृत्यु दण्डको जोखिम मोलेरै स्वदेश फर्किने तयारीमा शेख हसिना। र आईसीसीद्वारा नयाँ ढाका सार्वजनिक नेपालको विश्वकप यात्रा कठिन भए पनि सम्भावना जीवित। आज साउने संक्रान्ति पर्व। पर्व परम्परा अनुसार स्नान दान र आफन्तहरू जमघट भई रमाइलो गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रूपमा मनाउने परम्परा रहेको छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरू हुन्छ। माघ 1 गते शुरू हुने उत्तरायण र साउन 1 गते शुरू हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाइन्छ। अधिकांश नेपालीहरू असार महिनाभर रोपाईमा व्यस्त हुने भएकाले हिलो मैलोबाट लाग्ने छाला सम्बन्धी रोग ठिक पार्न भन्दै साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन पनि चलिआएको छ। परम्परा अनुसार काग भलायो, कुकुर डाइनो, लुते झार, पानी अमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ। लुतो फाल्दा आफ्ना कुल परम्परा अनुसार नाङ्ग्रो ठटाउने, शंख फुक्ने, घण्टा बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा रहेको छ। साउन महिनालाई विशेष रूपमा भगवान शिवको पूजा गरेर मनाइन्छ। महिलाले हरियो चूरा लगायत कपड़ा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ। साउन महिनाभर पोखराका विभिन्न शिवालय सहित देशभरका शिवालयहरूमा भक्तजनको विशेष भीड़ लाग्छ। साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ। त्यसैले साउन महिना एवं सोमबारको दिन शिवालयमा भक्तजनको विशेष भीड़ लाग्ने गरेको छ। पोखरा महानगरपालिका नौ पृथ्वी चोक स्थित प्रस्तावित बस्पा क्षेत्रभित्रका व्यापारिक संरचना हटाएपछि महानगरले सुकुम्बासीको व्यवस्थापन प्रक्रियालाई अघि बढ़ाएको छ। महानगरले बस्पाकभित्र निर्माण भएको 2 तोला कम्प्लेक्स तथा अन्य व्यापारिक सटर गरी 500 भन्दा बढ़ी संरचना खाली गरेपछि अहिले सुकुम्बासीको वैकल्पिक व्यवस्थापन कार्य शुरू गरेको हो। बस्पाकको जग्गा अतिक्रमण गरी 572 परिवार बसोबास गर्दै आएका छन्। महानगर प्रमुख धनराज आचार्यले बस्पा क्षेत्रभित्र रहेका वास्तविक सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया पूर्ण रूपमा पारदर्शी, न्यायोचित र तथ्यमा आधारित हुने बताएका छन्। बस्पा क्षेत्र खाली गरी दीर्घकालीन रूपमा व्यवस्थित बस्पा निर्माण गर्ने उद्देश्यले गठित छानबिन समितिको प्रतिवेदन महानगरपालिकाले ग्रहण गरेको छ। यो समितिले गत साता महानगरलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। महानगरले बस्पाकभित्रका संरचना हटाउने आगामी कार्यतालिका सार्वजनिक गर्दै कुनै पनि वास्तविक सुकुम्बासी अन्यायमा नपर्ने र गै वास्तविक व्यक्तिले राज्यको सुविधा लिन नपाउने स्पष्ट पारेको छ। महानगरले तय गरेको सुकुम्बासी व्यवस्थापन प्रक्रिया अनुसार प्रतिवेदनका सम्बन्धमा सहजीकरण समितिसँग छलफल भइसकेको छ।

अधिले बसपा क्षेत्रलाई दीर्घकालीन रूपमा व्यवस्थित सार्वजनिक पूर्वाधारका रूपमा विकास गर्न यो अभियान आवश्यक रहेको बताउँदै सार्वजनिक सम्पत्तिको संरक्षणसँगै वास्तविक सुकुम्बासीको उचित व्यवस्थापन महानगरपालिकाको प्राथमिकता रहेको उल्लेख गरेका छन्। बस पार्कभित्रका सुकुम्बासीहरूले निष्पक्ष छानबिन गरी वास्तविक सुकुम्बासीको व्यवस्थापनमा आफूहरूले सघाउने प्रतिबद्धता जनाएका हुन्। भूमिहीन सुकुम्बासी सरोकार समितिका संयोजक प्रेम गुरूङले विकासका लागि वासी बाधक नपर्ने र बस पार्क खाली गर्नु अघि आफूहरूको उचित व्यवस्थापन हुनुपर्ने धारणा राखेका हुन्। केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमाले बीच देखिएको सम्बन्धको चिसोपनले गण्डकी प्रदेशको सत्ता समीकरण पनि प्रभावित हुने संकेत देखिएको छ। यद्यपि प्रदेशका नेताहरूले भने केन्द्रबाट अहिलेसम्म कुनै आधिकारिक निर्देशन नआएको भन्दै अहिले नै कुनै निष्कर्षमा पुग्न नसकिने बताएका छन्। गण्डकी सरकारको भविष्यबारे चासो बढ़िरहेका बेला कांग्रेसका एक नेताले केन्द्रमा विकसित घटनाक्रमबारे आफूलाई अहिलेसम्म कुनै ठोस जानकारी नआएको बताएका हुन्। उनका अनुसार प्रदेश एमालेसँगको सहकार्यबारे नयाँ संसद सम्वाद भएको छैन र केन्द्रको निर्णयपछि मात्र आगामी रणनीति तय हुनेछ। बदलिएको राजनीतिक अवस्थाबारे शीर्ष नेतृत्वसँग छलफल गर्न आफू काठमाडौँ जान लागेको पनि उनले जानकारी दिएका छन्। उनले केन्द्रमा कांग्रेस एमाले सहकार्य टुट्ने निर्णय भए प्रदेशमा पनि नयाँ सत्ता समीकरणको खोजी गर्नुपर्ने अवस्था आउने बताएका हुन्। यता नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमालले पनि कांग्रेस एमाले सम्बन्धमा देखिएको खटपटले नयाँ परिस्थिति सिर्जना गर्न सक्ने भए पनि अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन नआएकाले आफूहरू पनि पर्खाइमै रहेको बताएका हुन्। उनका अनुसार प्रदेशमा सरकार गठनका विषयमा कांग्रेस वा एमाले दुवै दलले माओवादीसँग औपचारिक सम्वाद थालेका छैनन्। चुमानले गण्डकी प्रदेशको अंक गणितले एमाले र माओवादी मात्रै मिलेर सरकार बन्ने अवस्था नरहेको स्पष्ट पारेका हुन्। उनका अनुसार त्यस्तो समीकरणका लागि राप्रपाको समर्थन अनिवार्य भए पनि राप्रपाले शुरूदेखि नै कुनै पक्षमा नलाग्ने अडान राख्दै आएकाले त्यो विकल्प जटिल देखिएको छ। बरू अहिलेको अवस्थामा कांग्रेस र माओवादी केन्द्रबीचको सहकार्य नै सबैभन्दा सहज विकल्प हुने उनको भनाइरहेको छ। कांग्रेसका 27 र माओवादीका 7 सांसद जोड्दा 34 सदस्य पुग्ने भएकाले बहुमत सहज नहुने उनले बताएका छन्। उनले सांसद फणीन्द्र देवकोटाले पनि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको राजनीतिक संकेत अनुसार निर्णय लिने दावी गरेका हुन्। तीन ठूला दल कांग्रेस एमाले र माओवादी केन्द्र मिलेर सरकार बनाउने विषयमा पनि केही समय अघि चर्चा चलेको स्मरण गर्दै चुमालले प्रतिपक्षी विहीन सरकार लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नहुने भएकाले त्यस्तो विकल्पमा आफ्नो दल सकारात्मक नरहेको बताएका हुन्। केन्द्रको निर्णय अझै सार्वजनिक नभएकाले गण्डकी प्रदेशको सत्ता समीकरण पनि तत्काल फेरिने वा यथावत रहने भन्ने विषय केही दिनभित्र स्पष्ट हुने राजनीतिक वृत्तको अपेक्षा रहेको छ। पोखरामा प्रहरीले अवैध हतियारसहित दुईजनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नम्बर 14 मजेरी पाटनबाट उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेमा स्थानीय 30 वर्षका साजन विकर र 30 वर्षका संजय नेपाली रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले साजन विकरको घर कोठाबाट हतियार बरामद गरेको हो। उनको सुत्ने कोठामा लुकाई छिपा राखेको अवस्थामा हतियार फेला परेको थियो। प्रहरीले एक नाल फरुवा बन्दुक र एक थान को धारिलो हतियार बरामद गरेको छ। गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले खानतलसी गरेको थियो। खानतलसीको यो काम 2083 असार 31 गते राति करिब 10 बजे भएको हो। अनुसन्धानका क्रममा उक्त हतियारको कुनै इजाजत पत्र फेला परेन। साजन विकले उक्त हतियार संजय नेपालीले राख्न दिएको खुलाएका छन्। त्यसपछि प्रहरीले संजय नेपालीलाई पनि पक्राउ गरेको हो। जिल्ला अदालत कास्कीले उनीहरूमाथि अनुसन्धान गर्न 6 दिनको म्याद थपेको छ। उनीहरूमाथि हात हतियार तथा खजना सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानले घटनाबारे जानकारी दिएका छन्।
स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका नम्बर दुईका वडा सचिव हिरालाल काफले विरूद्ध नक्कली शैक्षिक प्रमाणपत्रको भरमा सरकारी सेवामा नियुक्ति र पदोन्नति लिएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको छ। हाल काफले अर्जुन चौपारी गाउँपालिकामा सहायक स्तर पाँचौं तहमा कार्यरत छन्। प्रवक्ता सुरेश नेउपानेका अनुसार काफले अध्ययन नै नगरी भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सोही प्रमाणपत्रको आधारमा वडा सचिव पदमा नियुक्ति

पाएका थिए भने भोराका उजुरी परेपछि अनुसन्धान थालिएको थियो। अनुसन्धानका क्रममा काफ्लेले लामो समयदेखि विभिन्न पदमा नियुक्ति र बढ़ुवा पाउँदै आएको र यी सबैको जगमा भारतीय नक्कली प्रमाणपत्र रहेको देखिएको हो। अनुसन्धानले देखाए अनुसार काफ्ले सर्वप्रथम 2057 साल जेठ 2 गते अर्जुन चौपारी गाउँ विकास समितिको कार्यालय साङजामा कार्यालय सहायक राजपथ र अनंकित द्वितीय पदमा अस्थायी नियुक्त पाएका थिए। त्यसपछि 2067 साल साउन 6 गते सोही तहमा कार्यालय सहायक खरिदार पदमा फेरि अस्थायी नियुक्त पाएका हुन्। 2068 साल कार्तिक 15 गते उनी सोही गाउँ विकास समितिको कार्यालयमा सहायक स्तर तह तेस्रो तह कार्यालय सहायक मुखिया पदमा स्थायी नियुक्त पाएका हुन्। यसपछि 2072 साल माघे गते सहायक स्तर चौथो तह खरिदार पदमा बढ़ुवा भए भने 2079 साल माघ 10 गते गाउँ कार्यपालिकाको कार्यालय अर्जुन चौपारीमा सहायक स्तर पाँचौ तहमा तह वृद्धि पाएका हुन्। विपद सवारी दुर्घटना तथा आगलागी जलनबाट घाइते भएकाहरूको प्रभावकारी उद्धार र प्रारम्भिक उपचारका लागि नेपाल प्रहरीका कर्मचारीहरूलाई विशेष अनुशिक्षण प्रदान गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा बिहिबार पोखरामा एक दिवसीय प्राथमिक उपचार तथा उद्धार व्यवस्थापन कार्यक्रम भएको हो। नेपाल पर्यटन बोर्डको सभाहाल ड्याम साइडमा भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, गण्डकी प्रदेश प्रहरीगढ, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीका गरी 80 जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। गण्डकी प्रदेश प्रहरी अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्राविधिक सहयोगमा भएको सो प्रशिक्षणमा सैद्धान्तिक र व्यवहारिक दुवै पक्षलाई समेटिएको थियो। कार्यक्रममा गण्डकी प्रदेश प्रहरी अस्पतालकी प्राविधिक प्रहरी निरीक्षक डाक्टर सुशी श्रेष्ठले विपद तथा दुर्घटनामा परेका घाइतेहरूको प्राथमिक उपचार र उद्धार व्यवस्थापनका विभिन्न चरण र विधिको बारेमा प्रस्तुतिकरण गरेकी हुन्। त्यसै गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर पीयूष गिरीले जलनका घाइतेहरूलाई तत्काल कसरी प्रारम्भिक उपचार गर्ने र उनीहरूको सुरक्षित उद्धार कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण प्रदान गरेका हुन्। समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईएजी दिपेन्द्र जीसीले विपद र दुर्घटना जुनसुकै बेला हुन सक्ने भएकाले त्यस्तो अवस्थामा तत्काल पुग्ने सुरक्षा कर्मीहरू प्राथमिक उपचारमा दक्ष हुनुपर्नेमा जोड़ दिएका हुन्। अनुशिक्षणले कार्यक्षेत्रमा खटिने प्रहरीहरूको मनोबल उच्च बनाउनका साथै विपदका समयमा मानवीय क्षति कम गर्न थप मदत पुग्ने विश्वास नेपाल प्रहरीको रहेको छ। पोखरालाई दीर्घकालीन रूपमा बालश्रम मुक्त शहर बनाउन स्पष्ट रणनीतिक मार्गचित्र आवश्यक देखिएको छ। यसका लागि पोखरा उद्योग वाणिज्य संघ थप क्रियाशील हुने भएको छ। संघ अन्तर्गतको सामाजिक विकास केन्द्रद्वारा संचालित विभिन्न परियोजनाको सामाजिक परीक्षण प्रतिवेदन बुधबार बुझाइएको छ। वरिष्ठ संचारकर्मी तथा सामाजिक परीक्षक दिपेन्द्र श्रेष्ठले संघका अध्यक्ष गोकर्ण कार्कीलाई सो प्रतिवेदन बुझाएका हुन्। यसअघि असार 8 गते बालश्रम न्यूनीकरण सामुदायिक विकास तथा विकास र जीविकोपार्जन तथा शिक्षा परियोजनाहरू को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा उठेका सुझावहरूलाई समेटेर श्रेष्ठले प्रतिवेदन तयार पारेका हुन्। रणनीतिक मार्गचित्र निर्माणका लागि पोखरा महानगरपालिका र प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने प्रतिवेदनमा उल्लेख रहेको छ। यसै गरी निजी क्षेत्र, नागरिक समाज र गैर सरकारी संस्थासँग सम्वाद र सहकार्य बढ़ाउन सुझाइएको छ। प्रतिवेदन बुझ्दै संघका अध्यक्ष गोकर्ण कार्कीले प्राप्त सुझावहरूलाई दृढ़ताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन्। उनले बालश्रम न्यूनीकरणका लागि सबै सरकारवालासँग मिलेर काम गर्ने बताएका हुन्। असार 8 गते आयोजित सामाजिक परीक्षण कार्यक्रममा संचालित परियोजनाका काम र नतिजाहरूको विस्तृत समीक्षा भएको थियो। वरिष्ठ संचारकर्मी दिपेन्द्र श्रेष्ठले ती परियोजनाहरूको नतिजा प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागीहरूले आगामी दिनमा गर्नुपर्ने सुधारका कामबारे छलफल गरेका थिए।

0: नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचय पत्र बिना पनि खाता खोल्न सकिने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय नागरिक तथा 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई बैंक खाता खोल्दा ती कागजात नचाहिने निर्देशन जारी गरेको छ। केन्द्रीय बैंकले निर्देशन मार्फत अन्यका हकमा भने नागरिकता र राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। बैंक तथा वित्तीय संस्थालाई 2081 माघे गतेदेखि नै विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बरको विवरण एकिन गरी खाता खोल्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको थियो। त्यसै गरी 2083 असोज मसान्तभित्रै बैंक तथा वित्तीय संस्थाले मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट खातावालाको राष्ट्रिय परिचय पत्र विवरण भए नभएको घोषणा गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। राष्ट्रिय परिचय पत्र लिएका नेपाली नागरिकको हकमा 2083 असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित खातावालाको राष्ट्रिय परिचय पत्र वा परिचय पत्र नम्बर लिई अदावधि गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। राष्ट्रिय परिचय पत्र लिए नसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचय पत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित खातावालालाई मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक 6 महिनामा जानकारी दिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत बैंक तथा वित्तीय संस्थामा खाता खोल्नु पर्दा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्नेछन्। यसरी खोलिने का सम्बन्धमा निज खातावाला नेपाल फर्किएको 35 दिनभित्र सम्बन्धित संस्थाले राष्ट्रिय परिचय पत्रको विवरण लिई अद्यावधि गर्नुपर्नेछ। इनर व्हील क्लब अफ अन्नपूर्णमा नयाँ नेतृत्व चयन भएको छ। क्लबको अध्यक्षमा अनिता पराजुली अधिकारी चयन भएकी छन्। वर्ष 25-26 अध्यक्ष अञ्जु चालिसेले उनलाई पदस्थान्तरण गरेकी हुन्। क्लबको 17 पदस्थापन समारोहमा यो कार्य समिति परिवर्तन भएको हो। क्लबको नयाँ कार्य समितिमा न अन्य पदाधिकारी पनि छानिएका छन्। उपाध्यक्ष पदमा सम्झना तिमिर सिन्हा निर्वाचित भएकी छन्। सचिवको जिम्मेवारी मुना राणा कोरेलाले पाइन्न। कोषाध्यक्षमा मीना बराल चयन भएकी छन्। त्यसै गरी जोइन्ट सेक्रेटरीमा सिलु चालिस निर्वाचित भएकी छन्। आईएसओमा शिवु आचार्य अधिकारी चयन भएकी छन्। क्लब इडिटरको जिम्मेवारी तुलसा चापागाईले पाइन। बोर्ड मेम्बरमा भने आबद्ध आनन्द बराल निर्वाचित भएका छन्। पदस्थापना कार्यक्रममा प्रमुख अतिथिको आसनबाट डिस्ट्रिक्ट 350 नेपालकी अध्यक्ष डाक्टर सृष्टि श्रेष्ठ प्रजापतिले मन्तव्य राखेकी छिन्। उनले नेतृत्व विकास र सामाजिक सेवामा जोड़ दिएकी छन्। समारोहमा पूर्व डिस्ट्रिक्ट एनआर तथा इनर व्हील क्लब अन्नपूर्णकी चार्टर प्रेसिडेन्ट सरसिज पालिखेले पनि आफ्नो धारणा राखेकी हुन्। स्याङ्जाको गल्याङ 6 पीडी खोलामा गोठ पत्किँदा एकको मृत्यु भएको छ। भैँसी तथा बंगुरलाई कुडो पानी दिने क्रममा हिजो बिहान अचानक गोठ पत्किँदा पातिखर्क वन पालेका 65 वर्षीय धनबहादुर रेशमीको मृत्यु भएको राध्यक्ष दीप छिरिङ गुरूङले जानकारी दिएका छन्। गोठले पुरिन्दा चौपैया समेत मरेका जनाइएको छ। वर्षाका कारण पुरानो गोठ पत्किएको हुन सक्ने राध्यक्ष गुरूङले बताएका हुन्। स्याङ्जा पुतली बजार नगरपालिका 11 जैसी डाँडा स्थित सिद्धार्थ राजमार्गमा बिहिबार बिहान इभी भ्यान र ट्रक एक आपसमा ठोकिँदा इभी चालक घाइते भएका छन्। पोखराबाट बुटोलतर्फ जाँदै गरेको G1J8731 नम्बरको इभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको N5G7761 नम्बरको ट्रक ठोकिएका हुन्। दुर्घटनामा भिरकोट नौ निवासी 38 वर्षीय प्रेम गुरूङ घाइते भएका छन्। उनको प्रदेश अस्पतालमा स्याङ्जामा उपचार भइरहेको प्रहरी ले जनाएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संघालो। अब एकैछिन विश्रामको पालो।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो पनि त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
3: Oh, yeah. हाम्रा सेवाहरू सुप्त सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852210050 9852170714।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337, मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-9999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
8: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौँ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
11: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो, जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
12: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
13: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17, बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98460-28575, 98067-15947, 98560-32575।
14: हेलो,
15: हजुर सन्चै, कस्तो छ हजुरलाई?
16: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
14: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
16: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
17: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
18: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
17: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
19: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
18: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
17: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्स को बीचमा।
18: फोन नम्बर 061-585-9915।
1: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8, सिर्जना चोकमा।
20: हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसार का लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक फोन नम्बर 061-576-110 प्रोप्राइटर मनोज बास्तोला 98-560-2225 98-560-26-110
21: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाउ
22: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अझल गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
21: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
23: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
24: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
25: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-984 541-985 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउ
26: एक किसिमको विश्रामपछि खबर संघालुमा स्वागत छ अब बाँकी समाचार प्रधानमन्त्री वीरेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका शीर्ष नेताबीच भेटवार्ता भएको छ सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटवार्तामा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य एवं सांसद खुशबु ओली सहभागी रहेका थिए छलफलपछि सांसद ओलीले संविधान संशोधन किसानलाई मलको उपलब्धता सुकुम्बासी व्यवस्थापन स्वास्थ्य बीमा तथा समसम राजनीतिक घटनाक्रमका विषयमा विस्तृत छलफल भएको जानकारी दिएकी छन् उनका अनुसार प्रधानमन्त्री शाहले सरकारले थालेका कामहरू क्रमशः निष्कर्षमा पुग्ने विश्वास दिलाएका छन् मल आयातको प्रक्रिया अघि बढ़िसकेको स्वास्थ्य बीमा कार्यक्रमका पुराना भुक्तानी समस्याको समाधान गर्दै केही निजी अस्पतालबाट भएको अनियमितता सुधारेर कार्यक्रम पुनः प्रभावकारी बनाउने तयारी भइरहेको प्रधानमन्त्रीको भनाई रहेको ओलीले बताएकी छन् सुकुम्बासी व्यवस्थापनबारे प्रधानमन्त्रीले अधिकांश स्थानमा काम सहज रूपमा अघि बढ़े पनि किर्तिपुरको होल्डिङ सेन्टरमा केही समस्या देखिएको उल्लेख गर्दै समग्र सुकुम्बासीका माग सम्बोधन गर्ने गरी सरकार अघि बढ़िरहेको बताएका छन् संविधान संशोधनका विषयमा पनि प्रधानमन्त्रीले सबै नागरिकका गुनासा समेट्ने उद्देश्यले प्रक्रिया अघि बढ़ाइने स्पष्ट पारेका छन् संविधान संशोधनको बहस पत्र तयार पार्ने काम मात्र भइरहेको र संशोधनको सम्पूर्ण जिम्मेवारी एउटै व्यक्तिलाई नदिएको उनले स्पष्ट पारेको ओलीले जानकारी दिएकी छन् भेटका क्रममा राप्रपाले आफ्नो संविधान संशोधन सम्बन्धी धारणा पुनः प्रधानमन्त्री समक्ष राख्दै सरकार राजनैतिक दल र सांसदहरूबीच नियमित संवादको वातावरण बनाउन आग्रह गरेको जनाएको छ संविधान संशोधन बहसपत्र कार्य दलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाएको छ प्रधानमन्त्री वीरेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकमा गठित कार्य दलले बिहिबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा बुझाएको छ सरकारले गत चैत 16 गते उक्त कार्यदल गठन गरेको थियो त्यसअघि चैत 13 गते सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूचीमा देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्ने भनिएको थियो सोही विषयमा छलफल गर्न भन्दै सरकारले प्रधानमन्त्री बालनका सल्लाहकार शाहको नेतृत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गरेको थियो कार्यदलले चैत 25 गतेदेखि काम शुरू गरेर दोस्रो पटक थपिएको म्यादभित्र बिहिबार आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवेदन बुझाएको जनाएको छ कार्यदलले यो बीचमा 22 औपचारिक र अन्य औपचारिक बैठक गरेको जनाएको छ सो क्रममा पूर्व राष्ट्रपति प्रधानमन्त्री विभिन्न राजनीतिक दलका नेतृत्व संविधानविद कानूनविद पूर्व न्यायाधीश पूर्व महान न्यायाधिवक्ता पूर्व कानून सचिव पूर्व प्रशासक विभिन्न क्षेत्रमा क्रियाशील महिला संचारकर्मी र निजी क्षेत्रका प्रतिनिधि सहित 184 जना विज्ञ व्यक्तिहरूसँग प्रत्यक्ष छलफल गरेको कार्यदलले जनाएको छ। व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धिकरण सम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायत 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। विशेष अदालतले जारी गरेको सूचना अनुसार पौडेलमाथि 20,90,00,000 रूपियाँ सम्पत्ति शुद्धिकरण गरेको आरोप रहेको छ। विभागले पौडेलको बैंक खाता भएको 6,34,000 रूपियाँ जफत गर्न समेत माग दावी गरेको छ। आर्थिक समाचार। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति अनुसार शेयर धितो कर्जा मार्जिन लेन्डिङ सम्बन्धी व्यवस्था थप लचिलो बनाएको छ। अब बैंक तथा वित्तीय संस्थाले सम्बन्धित कम्पनीको वित्तीय सबलता सुशासन र विश्वसनीयताको आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण गर्नुपर्ने भएको छ। राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशन अनुसार सूचीकृत कम्पनीको सबलता मूल्याङ्कन गर्दा चुक्त पूँजीको आकार धितो पत्र बजारमा सूचीकृत भएको अवधि नाफामा रहेको अवस्था लाभांश वितरणको इतिहास क्रेडिट रेटिङ नियामकीय व्यवस्था पालन तथा नियमित सर्वसाधारण सभा सम्पन्न गरेको अवस्थालाई आधार बनाउनु पर्नेछ। यी मापदण्डमा उच्च अंक प्राप्त गरी वित्तीय रूपमा सबल देखिएका कम्पनीका शेयर धितोमा बैंकहरूले विद्यमान कर्जा मूल्य अनुमानित भन्दा अधिकतम 10% बिन्दुसम्म थप कर्जा उपलब्ध गराउन सक्नेछन्। यससँगै बलिया कम्पनीका शेयरमा अब अधिकतम 80% कर्जा प्रवाह गर्न सकिने बाटो खुलेको छ। अब विदेशका समाचार। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाले मृत्युदण्डको सजाय सामना गरिरहेका अवस्थामा आगामी डिसेम्बरमा स्वदेश फर्कने दृढता व्यक्त गरेकी छन्। उनको सम्भावित पुनरागमनले बंगलादेशको राजनीतिक समीकरण फेरिन सक्ने भन्दै विश्लेषकहरूले यसलाई अत्यन्त महत्वपूर्ण घटनाका रूपमा हेरेका छन्। करिब 2 वर्ष अघि विद्यार्थी नेतृत्वको अञ्चन आन्दोलनपछि सत्ताच्युत भएकी 78 वर्षीय हसिना हाल भारतमा निर्वासनको जीवन बिताइरहेकी छन्। उनले गिरफ्तारी वा ज्यानको जोखिम मोलेरै भए पनि स्वदेश फर्कने योजना भएको बताएकी हुन्। अब खेलकुदका समाचार। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले पुरूष अण्डर 20 विश्वकपको प्रतियोगितामा ढाँचामा व्यापक परिवर्तन गरेको छ। नयाँ प्रणाली सन् 2028 अस्ट्रेलिया र न्यूजील्याण्डमा संयुक्त रूपमा आयोजना हुने विश्वकपबाट पहिलो पटक लागू हुनेछ। 20 टोली सहभागी हुने प्रतियोगितामा कुल 55 खेल भने यथावत रहनेछन्। तर प्रतियोगिताको संरचनामा महत्वपूर्ण फेरबदल गरिएको छ। पहिलो चरणका खेल घटाइने, दोस्रो चरण विस्तार गरिने तथा सेमी फाइनल अघि 2 अतिरिक्त एलिमिनेट नेटर खेल समावेश गरिनेछ, जसलाई प्रभावकारी रूपमा क्वार्टर फाइनलको मान्यता दिइनेछ। नयाँ ढाँचा अनुसार पहिलो चरणमा अब 5 समूह रहनेछन् र प्रत्येक समूहमा 4 टोली हुनेछन्। यसअघि 4 समूहमा 5-5 टोली सहभागी हुने व्यवस्था रहेको थियो। प्रत्येक समूहका शीर्ष 2 टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछन्। दोस्रो चरणलाई अब सुपरदस नाम दिएको छ। यसमा 10 टोलीलाई 2 समूहमा विभाजन गरिनेछ, जहाँ प्रत्येक समूहमा 5 टोली रहनेछन्। समूह विजेता टोली सिधै सेमी फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच क्रसओभर एलिमिनेटर खेल हुनेछ। ती खेलका विजेताले बाँकी 2 सेमी फाइनल स्थान सुरक्षित गर्नेछन्। आईसीसीका अनुसार सन् 2026 अण्डर 20 विश्वकपमा उदाउँदा क्रिकेट राष्ट्रहरूले देखाएको प्रभावशाली प्रदर्शनलाई ध्यानमा राख्दै दोस्रो चरणमा पुग्ने टोलीको संख्या बढ़ाइएको हो। यसबाट नयाँ क्रिकेट राष्ट्रलाई थप अवसर मिल्ने र प्रतियोगिता अझ प्रतिस्पर्धात्मक बन्ने विश्वास गरिएको छ। मिनेटर खेल थपिएपछि दोस्रो चरणका अन्तिम खेलहरू औपचारिकतामा सीमित हुने सम्भावना घट्ने र प्रत्येक खेलको महत्व अझ बढ़ने आईसीसीको अपेक्षा रहेको छ। यिनै खबरसँगै हामी खबर संघालोको अन्त्यमा आइपुगेका छौं। खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। अर्जुन चौपारीका वडा सचिव पात्र विरूद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा आरोप पत्र दायर। पोखरामा अवैध हतियार सहित 2 जनालाई पक्राउ। गण्डकीमा सत्ता समीकरण फेरिने संकेत। तलहरू केन्द्रको निर्णय पर्खाईमा अशक्त र बाल बालिकालाई बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र नचाहिने। प्रधानमन्त्री शाह र राप्रपाका शीर्ष नेता बीच भेटवार्ता, राजनीतिक घटनाक्रमबारे छलफल, संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो। शेयर धितो कर्जामा ठूलो परिवर्तन, बलिया कम्पनीका शेयरमा अब 80% कर्जा पाइने, मृत्यु दण्डको जोखिम हुँदै स्वदेश फर्किने तयारीमा शेख हसिना। र आईसीसीद्वारा नयाँ ढाँचा सार्वजनिक, नेपालको विश्वकप यात्रा कठिन भए पनि सम्भावना जीवितै। नेकपासँगै रेडियो सफलताले उत्पादन गरेको बिहान 6 बजेको खबर संघालोको समय सकिएको छ। तपाईँ इन्टरनेट अनलाइनको www.radiosafalta.com गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर पनि संसारभर सुन्न सक्नुहुनेछ। हामी सब सफलताको पाइलामा अबको केही बेरमा तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम बिजनेस एड रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061-570-736, 98-560-2325, 98-086-35-480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-989।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
4: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
4: अनि कहाँ छ छोरा यो पसल?
5: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
0: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
4: पोखरा दुई बिन्दवासिनी बस पार्क,
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
4: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
5: मोबाइल नम्बर 98-460-59-581,
4: 98-166-15-475।
6: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: उमंग

मेरो मुख्य सन्देश के हो? जुन चीजको तपाईलाई खोजी छ त्यो तपाई भित्रै छ। हरेक व्यक्तिको दृढताले शान्ति स्थापित हुन सक्छ। प्रत्येक व्यक्ति भित्र एउटा विशेषता छ, त्यो विशेषता हो वास्तविक मानवताको, जुन यो संसारका देशहरूमा होइन तर हरेक व्यक्ति भित्र छ। जो सुकै होस्, जहाँ सुकैको होस्, त्यो सबै भित्र विराजमान छ। मेरो काम के हो भने त्यो विशेषतालाई जसरी होस् अगाडि ल्याउन सकूं।

तपाईले बाहिर जे प्राप्त गर्नुभए पनि त्यसले भित्रतिर जान केही पनि मदद गर्दैन। तपाईं भित्रैबाट बलियो हुन सक्नुहुन्छ। तपाईले आफू भित्रै सफलतालाई बुझ्न सक्नुहुन्छ। म सारा संसारमा जान्छु, मानिसहरूलाई आफ्नो कुरा भन्दछु, बस यति नै म गर्न सक्छु, अरू केही गर्न सक्दिन। के गर्न सक्छु भने मानिसहरूलाई आफ्नो कुरा बताउन सक्छु, र जसलाई राम्रो लाग्छ उसलाई राम्रो लाग्छ, किनभने यो परिवर्तन गर्ने कुरा होइन, जे छ त्यसलाई अगाडि ल्याउने कुरा हो।

पेट्रोलबाट संसार चलिरहेको छैन, मानिस जीवित छ त्यो पेट्रोलले जुन किसानले उब्जाउँछ। यी सबै मानिसहरू जो कुनै बेला परिस्थितिले विवश होला, उनीहरूलाई म के भन्न चाहन्छु भने कि जब पूरै संसारमा अँध्यारै अँध्यारो देखिन्छ, तब पनि तपाईँको हृदयमा एउटा दियो छ जुन बलिरहेको छ। यदि त्यो दियोलाई तपाईँले बाहिर ल्याउनु भयो भने त्यसले तपाईँको अँध्यारो संसारमा उज्यालो बनाइदिनेछ।

श्री प्रेम रावत भन्नुहुन्छ, शान्ति बाहिरको अवस्था ठिक हुनु होइन, त्यो त हरेक मानिसभित्र पहिलादेखि नै रहेको छ। विश्वका विभिन्न मञ्चहरूमा शान्तिको उहाँको प्रयासको लागि उहाँलाई शान्ति दूतको उपाधिद्वारा सम्मानित गरिएको छ। संसारका सबै मानिसहरूका लागि शान्ति र मानवताका लागि प्रेरित र जागरूक गर्ने उहाँको यो अभियान विगत 50 वर्षदेखि लगातार जारी छ। उहाँले संसारका करिब 100 देशहरूमा र 300 भन्दा बढ़ी शहरहरूमा आफ्नो सन्देश सुनाउनु भएको छ। विश्वका विभिन्न प्रतिष्ठित मञ्चहरूको अलावा संसारका फरक फरक देशहरूमा फरक फरक धर्म, जाति वा समुदायका मानिसहरू उहाँलाई आफ्नो देशमा शान्तिको सन्देश सुनाउनका लागि आमन्त्रण गरिरहन्छन्। यस्तै गरेर नेपालमा पनि उहाँले विभिन्न समयको अन्तरालमा ललितपुरको भैंसे पार्टी, भक्तपुरको कमेरी टार, काठमाडौँको सामा खुशीका साथै पोखरामा समेत लाखौं मानिसहरूलाई सम्बोधन गर्नुभएको छ। भूषण दाहालसँग कान्तिपुर टेलिभिजनको फायर साइड कार्यक्रमको अन्तर्वार्तामा उहाँले आफ्नो शान्तिको यात्रा तथा दृष्टिकोणलाई पेश गर्नुभएको छ।

0: हामी आफ्नो शक्तिलाई चिन्दैनौ, हामी आफ्नो शक्तिलाई पहिचान गर्न सक्दैनौ, किनकि त्यो जुन डोरी, कल्पनाको डोरी, संस्कारको डोरीले जसरी हामीलाई बाँधिएको छ, बाँधिरहन्छौ दाह जस्तै भएर। दासता कसका लागि हो? त्यसको होइन जसको दास बन्नुपर्ने हो, तर त्यसको जसको चाकडी गरेर केही प्राप्त हुने छैन।
1: ये जीवन है,
0: यो जीवन छ।
1: अगर हमारे इच्छाओं की पूर्ति न भी हो फिर भी हमको ये जीवन मिला हुआ।
0: यदि हाम्रा इच्छाहरूको पूर्ति नभए पनि हामीलाई यो जीवन प्राप्त भएको छ।

0: हम कौन हैं, हम क्या हैं, हम भूल चुके हैं।
1: मैं के हूँ हमें बेची सक्यों।
0: एक आदमी
1: एटा मानिस
0: कनाडा से,
1: कनाडा को,
0: जिसने कभी हाथी नहीं देखा, उसकी एक दिन इच्छा हुई कि वो हाथी देखना चाहता।
1: जसले कहिले हाथी देखे को थिए ना, उसका एक दिन इच्छा भयो हाथी हेर्न जाने।
0: उसने मालूम करने की कोशिश की कहाँ वो अच्छे तरीके से हाथी को देख।
1: उसले पत्ता लगाने कोशिश करो कहाँ उसले हाथीलाई राम्रोसँग देख्न पाउँछ। उसलाई कसैले भनिदियो तिमी हिन्दुस्तान जाऊ, साउथमा जाऊ, त्यहाँ ठूला ठूला हात्ती छन्, त्यहाँ गाउँ छ जहाँ हात्ती पाल्ने गरिन्छ, त्यहाँ गएर तिमीले हात्ती देख्न सक्छौ। उसले तय गर्यो अनि गयो साउथतिर। ऊ एउटा गाउँमा गयो, त्यहाँ उसले देख्यो एकदमै धेरै हात्ती एकै स्थानमा बाँधिएका छन् र सँगै छेउमा गाउँका प्रधान बसेर हुक्का पिइरहेका छन्। उसले हात्तीहरू देख्यो, पहिला कहिले जीवनमा हात्ती देखेको थिएन। उसलाई एकदमै अचम्म लाग्यो, कस्तो हुन्छ हात्ती, यत्रो ठूलो सुँड छ, यत्रो ठूलो तिनीहरूको कान छ, यति ठूलो त्यो जनावर छ, यत्रो ठूलो त्यसको दाँत छ। अनि उसले त्यो चिन्न पायो, हात्ती एकदमै शक्तिशाली हुन्छ, एकदमै बलवान हुन्छ। त्यसपछि उसले देख्यो हात्ती एकै ठाउँमा छ, हल्लिएको छैन, त्यहाँबाट कतै गइरहेको छैन। उसको मनमा प्रश्न उठ्यो, यिनीहरू यहाँबाट किन भाग्दैनन्, किन यही उभिरहेका छन्। उसले देख्यो एउटा एकदमै सानो डोरी तिनीहरूको खुट्टामा बाँधिएको छ र त्यसलाई रुखमा बाँधिएको छ, अनि हात्ती कतै पनि गएको छैन। उसको मनमा प्रश्न उब्जियो, यो हात्ती यति बलवान जनावर छ, यो जुन डोरी बाँधिएको छ यसको खुट्टामा, यो त एकदमै सानो छ, यसलाई त यिनीहरूले चुडाउन सक्छन्। त्यसपछि उप प्रधान

भयो भन्यो प्रधानजी के साँच्चै यो हात्ती बलवान हुन्छ उसले भने हुन्छ यिनीहरूले त ठूल्ठूला रूख बोक्न सक्छन् थाहा छैन यिनीहरूले अरू के गर्न सक्छन् एकदमै बलवान हुन्छ भने यिनीहरू किन भाग्दैनन् त यो जुन डोरी पातलो डोरीले बाँधिएको छ तिनीहरूको खुट्टामा यसलाई यिनले चुडाउन सक्छन् होइन र प्रधानले भने अवश्य सक्छन् सोध्यो किन चुडाउँदैनन् त भन्यो जब यिनीहरू बच्चा थिए यस्तै डोरीले तिनीहरूलाई बाँध्ने गरिन्थ्यो जब यिनीहरू बच्चा थिए तब यति शक्तिशाली थिएनन् ताकि यो डोरीलाई चुडाउन सकुन् बिस्तारै बिस्तारै गरेर यही डोरीले बाँधिएर बस्दै जाँदा यिनीहरूलाई महसुस भयो यो डोरीलाई म चुनाउन सक्दिन अब ठूला भए शक्तिशाली छन् तर यिनलाई यही महसुस हुन्छ यो डोरीलाई चुनाउन सकिन्न त्यसैले यिनीहरू यहाँ बाँधिएका छन्।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
4: फोन नम्बर 061-57-9-15।
6: हेलो
7: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
8: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको PST टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
9: सम्पर्क PST ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98-60-39-63-2, 98-560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
9: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
9: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
9: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, फंगिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
3: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960। दोस्ती टू मिट्स।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87 488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर
5: गुरुकुल
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयसित ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको होरिएर पानी जस्तो छ.
9: मदन भण्डारी भाइ साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइ राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ.
11: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ.

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौं नेपाल रेड क्रस सोसाइटी गण्डकी प्रदेशले गरिरहेका गतिविधिको विषयमा छलफल गर्नेछौं। विपदमा अथवा सेवाको क्षेत्रमा अत्यन्त क्रियाशील भएर काम गरिरहेको नेपाल रेड क्रस सोसाइटीले पछिल्लो समयमा गरिरहेका गतिविधिहरूलाई हामी फोकस गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ नेपाल रेड क्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्य प्रसाद ढकाल हुनुहुन्छ। डिपी नेट गण्डकी प्रदेशका सल्लाहकार पनि हुनुहुन्छ। सामाजिक क्षेत्रमा अत्यन्त क्रियाशील व्यक्तित्व हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौं। सूर्य सर, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: हजुर, अहिले नेपाल रेड क्रस सोसाइटी गण्डकी प्रदेशले के कस्ता गतिविधिहरू गरिरहेको छ?
1: नेपाल रेड क्रस सोसाइटी गण्डकी प्रदेश, रेड क्रसको अन्तर्राष्ट्रिय महासंघ फेडरेशन र रेड क्रस नेपाल रेड क्रस सोसाइटी केन्द्रीय कार्यालयसँग आबद्ध भएर गण्डकी प्रदेशका 11 जिल्लाहरूसँग समन्वय गरेर चाहिँ विपद राहत उद्धारका कामहरूलाई प्राथमिकताका साथ र साथसाथै चाहिँ अरू रेड क्रसले गर्ने गतिविधिहरूलाई चाहिँ सक्रिय रूपमा चाहिँ अगाडि लैजाने कामहरू भइरहेको छ। नेपाल रेड क्रस सोसाइटी अन्तर्गत विशेष गरी विपदमा राहत उद्धारका कुराहरू, ब्लड बैंक सञ्चालन र यसको चाहिँ संयोजनका कुराहरू, त्यस्तै एम्बुलेन्स सञ्चालनका कुराहरू र यसमा संयोजनका कुराहरू र अरू चाहिँ सामुदायिक विकासका गतिविधि, मानवीय सहायताका कार्यक्रमहरू नेपाल रेड क्रस सोसाइटी गण्डकी प्रदेशभित्र सञ्चालित रहेका छन्।
0: हजुर हजुर। अहिले पछिल्लो समयमा चाहिँ के काममा चाहिँ फोकस छ? अहिले मनसुनको समय पनि होइन, तपाईँहरू पूर्व तयारीमा पनि, विपद पूर्व तयारीमा पनि काम गर्ने एउटा संस्थाको रूपमा परिचित हुनुहुन्छ, के काममा फोकस गरिराख्नुभएको छ?
1: विशेष गरी हामीले चाहिँ विपदमा हाम्रो मुख्य भूमिका रहेको हुनाले, सरकारको सहयोगी निकायको रूपमा मुख्य रूपमा हामीले चाहिँ काम गर्ने भएको हुनाले, विपद पूर्व तयारीकै कुरामा र हुन सक्ने चाहिँ सम्भावित घटनाबाट चाहिँ कसरी चाहिँ जनधनको क्षतिलाई कम गर्ने र भइहालेमा चाहिँ तत्काल राहत उद्धार कसरी गर्ने भनेर चाहिँ हामी 11 जिल्लाहरूसँग चाहिँ पूर्व तयारी मिटिङहरू गरेका छौं। त्यहाँका राहत सामग्रीहरूको व्यवस्थापनका कुराहरूलाई चाहिँ संयोजन गरेका छौं र उद्धारको लागि तयारी तालिम प्राप्त जनशक्तिहरूलाई चाहिँ थप समन्वय गर्ने कुरा र तिनीहरूको लिस्टिङ गरेर चाहिँ म्यापिङ गर्ने कुराहरू, यी खालका कार्यहरू चाहिँ गरिरहेका छौं भने साथसाथै चाहिँ जिल्ला शाखाहरूसँग भिजिटिङ गरेर उनीहरूसँग मिटिङ गरेर उनीहरूको पूर्व तयारीका बारेमा रिपोर्ट लिने काम पनि हामीले गरिरहेका छौं। यी खालका गतिविधिहरू चाहिँ अहिले चाहिँ अलि बढी फोकस छ अरू गतिविधिका साथसाथै।
0: हजुर, अहिले गण्डकी प्रदेशलाई हेर्ने हो भने विपद जोखिमको हिसाबले चाहिँ कतिको चुनौतीपूर्ण छ, कस्तो छ यहाँ चाहिँ?
1: नेपालका 7 प्रदेशहरू मध्ये गण्डकी प्रदेश पनि विपदका हिसाबले उत्तिकै चाहिँ जोखिमपूर्ण प्रदेश पर्दछ। यो पहाड़देहि तराईसम्मको भूभाग, यसमा रहेको ठूला नदीहरू चाहिँ उत्तरतिरबाट दक्षिणतिर बगेको, भिरालो जमिन चाहिँ बढ़ी भएको कारणले गर्दा पहिरोको जोखिम त्यत्तिकै छ भने ठूल्ठूला नदीका कारण र तराई भूभाग पनि रहेको हुनाले डुबानका कुराहरू र बाढ़ीका कुराहरू पनि त्यत्तिकै समस्याको रूपमा रहन्छ। मनसूनमा सधैँ चाहिँ विगतका वर्षहरूमा पनि यो प्रदेशमा ठूलो चाहिँ धनधनको क्षति भइरहेको छ। त्यसलाई कमी गर्ने कुरामा नेपाल सरकार, गण्डकी प्रदेश सरकार, राष्ट्रिय विपद प्राधिकरण हरूसँग चाहिँ समन्वय गर्ने र विपदको क्षेत्रमा काम गर्ने अरू गैर सरकारी संघ संस्थाहरूसँग समन्वय गर्ने कामहरू हामीले गरिरहेका छौं।
0: हजुर, भनौँ न रेड क्रसको एउटा छुट्टै पहिचान होइन बनाएको छ विपदको समयमा। आज विशेष गरेर अत्यन्त क्रियाशील भएर विपद भएको पहिलो 24 घण्टामा चाहिँ रेड क्रसको कार्यप्रणाली चाहिँ कस्तो हुन्छ?
1: एउटा त नेपाल रेड क्रसको स्थापना कालदेखि नै राहतका सामग्रीहरू, विशेष गरी गैर खाद्य सामग्रीहरू र पूर्व तयारीको रूपमा जोडेर चाहिँ खाद्य सामग्रीहरूलाई पनि हामीले चाहिँ सुरुदेखि नै हामी तयारी अवस्थामा रह्यौं र साथसाथै जनशक्तिहरू पनि हामीले चाहिँ तयारी गर्यौं र अहिले चाहिँ पछिल्लो समय सरकारले पनि विपद प्राधिकरण मार्फत र प्रदेश सरकारले पनि आफ्नो विपद प्रदेशको विपद परिषदमा मार्फत आफ्ना गतिविधिहरूलाई अगाडि बढाउने कुराहरू चाहिँ गरिरहेको छ र साथसाथै चाहिँ हामीले विशेष गरी जनशक्ति पनि र स्रोत साधनहरू पनि तयार गरेको हुनाले सामान्य खालका चाहिँ उद्धारका कुराहरू ठूला उद्धार गर्न पर्यो भने हामी सुरक्षा निकायसँग समन्वयमा काम गर्छौं भनेदेखि साना खालका उद्धारहरू राहतका कुराहरूमा हामी आफैले गर्छौं र विशेष गरी अहिले चाहिँ एकद्वार प्रणाली भनेर सरकारले चाहिँ नीति बनाएको छ त्यो खालको हिसाबले सरकारको स्थानीय तह र वडा विपद समितिसँग चाहिँ समन्वय गरेर काम गर्ने कुरा र साथसाथै चाहिँ जिल्ला प्रशासन कार्यालयसँग चाहिँ समन्वय गरेर काम गर्ने कुरामा हामी अग्रिम रूपमा चाहिँ खटिराख्ने र तयारी अवस्थामा रहने गरिरहेका छौं।
2: हजुर, स्वयंसेवकहरूको भूमिका कति महत्वपूर्ण हुन्छ?
1: यो कस्तो हुँदो रहेछ भने एउटा त नेपाल रेड क्रसलाई सबै संस्थाहरूले खोज्ने र सरकारले खोज्ने पनि कुरा चाहिँ स्वयंसेवकको कुरा हो। रेड क्रसका चाहिँ भोलिन्टियरहरू चाहिँ स्वयंसेवी रूपमा चाहिँ तयारी अवस्थामा रहन्छन्। हामी विभिन्न किसिमका चाहिँ आवश्यक जनशक्तिहरू तालिम प्राप्त जनशक्तिहरू तयार गरेर अरू समयमा चाहिँ यसको तयारी गरेर बसेका हुन्छौं भने यो बेला चाहिँ उहाँहरूलाई चाहिँ खटाउने खालका कुराहरू हुन्छन्। हामीसँग क्याट्री अथवा चाहिँ विपद सम्बन्धी विभिन्न तालिम लिएका चाहिँ जनशक्तिहरू समुदायमा रहेका छन्, विभिन्न जिल्ला र त्यहाँ अन्तर्गत रहेका उपशाखाहरू र अहिले चाहिँ पालिकामा पनि तदर्थ समितिहरू गठन भइसकेको हुनाले पालिका समितिहरू मार्फत हामी त्यसलाई संयोजन गरिरहेका छौं। यसैले स्वयंसेवक एकदमै महत्वपूर्ण कुरा हुँदो रहेछ र स्वयंसेवक परिचालनको कुराहरूमा रेड क्रसले एउटा नमूना रूपमा नै आफूलाई अगाडि सारिरहेको छ।
2: हजुर, भनेपछि अहिलेसम्म गरेका कामहरू अत्यन्त उत्कृष्ट छन्।
1: हजुर, यस्तो छ, एउटा कुरा के हुँदो रहेछ भने एउटा त स्रोत साधनका कुराले पनि भने जस्तो चाहिँ ठूल्ठूला विपत्तिहरूमा चाहिँ हामीले गर्न नसकेका अनुभवहरू छन्। जस्तो कोविडका बेलामा त्यतिखेर हामीलाई त्यो नयाँ अनुभव थियो र त्यसमा चाहिँ हामीले तुरन्तै अनलाइनबाट चाहिँ साथीहरूलाई परिचालन गर्ने खालका कुराहरूमा चाहिँ गयौं। उनीहरूलाई केही तालिमहरू चाहिँ नयाँ तालिमहरू दिएर चाहिँ त्यसलाई परिचालन गर्ने खालका कुराहरू गर्यौं। त्यो चाहिँ हामीलाई नयाँ हुँदाखेरि पनि हाम्रा स्वयंसेवकहरूले चाहिँ केही चाहिँ प्राथमिक उपचार सम्बन्धी तालिम प्राप्त जनशक्तिहरू र मनोसामाजिक प्राथमिक उपचार तालिम प्राप्त जनशक्तिहरूलाई त्यहाँ चाहिँ खटाउन हामीलाई चाहिँ सजिलो भयो र हामीसँग क्याम्प व्यवस्थापनका चाहिँ जनशक्तिहरू पनि भएको हुनाले चाहिँ यो क्वारेन्टाइनहरू बनाउने कुरामा पनि हामीले सहयोग गर्न सक्यौं। तर त्यतिखेर हामीलाई के खट्यो भने यस्ता खालका ठूल्ठूला समस्या आउँदाखेरि ठूलो जनशक्ति चाहिँ परिचालनको लागि त्यत्तिकै तयारी हुनुपर्दो रहेछ, स्रोत साधन पनि त्यत्तिकै व्यवस्थापन आवश्यक रहेछ भन्ने कुरा देखियो। अर्को 72 को भूकम्पमा पनि रेड क्रसले चाहिँ अग्रपंक्तिमा रहेर चाहिँ काम गर्यो। म आफैले चाहिँ बारपाकमा नै भोलिपल्ट अघिल्ला दिन चाहिँ 12 गते चाहिँ भूकम्प गयो, 13 गते बिहान चाहिँ 9 बजे सामग्री लिएर चाहिँ नेपाल सरकारसँग समन्वय गरेर चाहिँ हामीले चाहिँ धन्ने 500 परिवारलाई चाहिँ गैर खाद्य सामग्री र तत्काल खाना हुने चाहिँ सामग्रीहरू सहित लिएर चाहिँ आर्मीको हेलिकप्टर म आफै पुगेर त्यहाँ बाँड्ने र उद्धार गर्ने कार्यमा खटिएको थिएँ। तर जनशक्ति अझै तयारी गर्न सकेको भए, स्रोत साधन हामीसँग अझै हुन सकेको भए अझ छिटो उद्धार हुन्थ्यो, अघिल्ला दिन नै बेलुका हामी जान सक्थ्यौं। मैले त्यहाँ जाँदा सुत्केरी महिला आफ्नो बच्चा चाहिँ लगभग एक दिनको बच्चा चाहिँ लिएर चाहिँ मकैबारीमा बसेको अवस्था मैले देखेँ। यो खालको हुँदाखेरि अघिल्ला दिनै लान पाएको भए त्यस्ता व्यक्तिहरूले अझै राम्रो उद्धार पाउँथे भन्ने चाहिँ लागेको छ। स्रोत साधन चाहिँ अभाव चाहिँ खड्कियो, ठूल्ठूला विपद हुँदाखेरि चाहिँ तत्काल सेवा गर्नलाई चाहिँ सहज हुने कुरालाई चाहिँ महसुस पनि भएको थियो।
2: हजुर, अझै विशेष गरेर भन्यो भने रक्त संचार सेवामा रेड क्रसको योगदान अत्यन्त, तपाईँले यसलाई बताउनु पर्दाखेरि कसरी व्याख्या गर्नुहुन्छ?
1: एउटा कस्तो छ भने रक्त संचार सेवा रगत यस्तो चीज हो, यो यस्तो औषधि हो, अहिलेसम्म विश्व स्वास्थ्यमा क्षेत्रमा स्वास्थ्यले चाहिँ ठूलो फड्को मारेको छ, स्वास्थ्य विज्ञानमा ठूलो चाहिँ परिवर्तन भएको छ, तर अझै पनि रगतको विकल्प अर्को औषधि बन्न सकेको छैन। त्यसैले एउटा मान्छेको शरीरमा कुनै कारणले चाहिँ रगत कमी भयो भनेदेखि अर्को निरोगी मान्छेबाट रगत झिकेर नै दिने प्रविधि नै अहिले पनि अप्नाउनु परेको छ। त्यो कुरालाई चाहिँ नेपाल सरकारले नेपालमा चाहिँ नेपाल रेड क्रसलाई सुरुदेखिन्ट नै जिम्मेवारी प्रदान गर्यो र त्यो अनुसार चाहिँ हामी लगभग अहिले चाहिँ 77 जिल्लामा चाहिँ यसको सेवा विस्तारका कुराहरूमा हामी लागिरहेका छौं। केही जिल्लाहरूमा अझै चाहिँ त्यहाँको चाहिँ अस्पतालले चाहिँ ब्लड प्रयोगका कुराहरू र हामीसँगका केही स्रोत साधनका अभावका कुराहरूले चाहिँ केही जिल्लाहरू बाहेक लगभग हामी 72 जिल्लामा चाहिँ रक्त संचार सेवालाई चाहिँ विस्तार गरिसकेको अवस्था छ। र रक्त संचारको कुरामा कुरा गर्दाखेरि पूरै भोलिन्टियर रूपमा चाहिँ सञ्चालन गर्दै आइरहेको थियो र लागत खर्च चाहिँ बिरामीसँग नै लिएर चाहिँ सञ्चालन संचालन गरिराखेको अवस्था थियो। ठूलठूला स्रोत साधन र मेसिनरी कुराहरू चन्दा सहयोगबाट चाहिँ व्यवस्थापन गरिराखेको अवस्था छ र अहिले चाहिँ पछिल्लो समय विगत चार वर्षदेखि हुन त गण्डकी प्रदेशमा चाहिँ गण्डकी प्रदेश सरकारले चाहिँ बिरामीले तिर्ने लागत खर्च चाहिँ गण्डकी प्रदेश सरकारले निशुल्क गरेको छ। यस्तै चाहिँ सातवटै प्रदेशले त्यो खालको गरून् भन्ने हाम्रो अपेक्षा छ। तर रगत व्यवस्थापनको कुरामा चाहिँ धेरै अझै चाहिँ प्राविधिक र अझै आधुनिक प्रविधि चाहिँ भित्राउन पर्ने आवश्यकताहरू छ। यसमा सरकारको र अरू साझेदार संस्थाहरूको पनि त्यत्तिकै सहयोगको आवश्यकता छ। तैपनि नेपाल रेडक्रसले भोलेन्टियरी रूपमा स्वयंसेवी रूपमा निशुल्क रगत उपलब्ध गराउने कुरामा चाहिँ समन्वय गर्नको लागि चाहिँ विभिन्न ठाउँमा लबिङ गरिराखेको छ। तैपनि आफ्नो हिसाबले चाहिँ अहिले रगत व्यवस्थापन गरिराखेको कुरा चाहिँ छ र यसमा धेरै चाहिँ अझै चाहिँ यसलाई चाहिँ क्वालिटीको कुरा अझै गुणस्तरीय हिसाबले चाहिँ सेवा प्रदानको कुरामा हामीले महसुस गरेका छौँ।
2: हजुर, रेड क्रस क्षेत्रमा यहाँको योगदान पनि महत्वपूर्ण छ, लामो समयदेखिको अनुभव छ। स्रोत र साधन भन्ने

0: जति पछि भए पनि जहिले पनि अभावै होइन हुने त्यो विपद अनुसार अथवा समय अनुसार त्यो सुरुमा यहाँले प्रवेश गर्दाखेरि रेड क्रसको सेवामा लाग्दा र अहिलेमा चाहिँ के फरक पाउनुहुन्छ त्यहाँभित्रको संरचना साधनलाई हेर्दाखेरि?
1: हजुर, धेरै महत्वपूर्ण कुरा। धन्यै म 32-33 वर्ष रेड क्रसमा एक्टिभ लाइफको रूपमा चाहिँ बिताए र सक्रिय रूपमा चाहिँ सहभागी हुँदै गर्दा हिजो हामी केन्द्रीय लेभलका कार्यक्रमहरू पनि एउटा स्कूलमा अथवा कुनै एउटा सामाजिक भवनमा पराल ओछ्याएर चाहिँ कार्यक्रम गरेका अनुभवहरू हामीलाई विगतमा छन् र अहिले पछिल्लो समय रेडक्रसले चाहिँ विभिन्न दात्री निकायहरू र अन्तर्राष्ट्रिय रेडक्रसका सोसाइटीहरूबाट भएका सहयोगहरूले गर्दा राष्ट्रिय लेभलका गतिविधिहरू केही चाहिँ विभिन्न होटलहरूमा सञ्चालन गर्ने खालको परिस्थितिमा अहिले पुगेको छ रेडक्रस। ती खालका कुरालाई अब मिनिमम कस्टमा चाहिँ कसरी गर्न सकिन्छ भन्ने खालका कुरालाई व्यवस्थापन गरेर गर्ने गरेको छ र स्रोतका कुराहरूमा ठूलो परिवर्तन भएको छ। हिजो समुदायमा चन्दा माग्दा मान्छेले एकसाथ खुवाउन सक्थ्यो, एकरात सुताउन सक्थ्यो, तर नगद दिन सक्दैनथ्यो। अहिले मान्छेले नगद पनि दिन सक्ने खालका अवस्थाहरू भएको छन्। यदि हामी चाहिँ पारदर्शी रूपमा चाहिँ इमान्दारी रूपमा चाहिँ काम गर्न सक्यौं भने सहयोग चाहिँ समुदायबाट उठ्छ भन्ने चाहिँ मलाई विश्वास लाग्छ अहिले चाहिँ।
0: भनेपछि त्यो खालको विश्वास जितेका छौँ।
1: हजुर, हो
0: यो कामले नै त हो नि,
1: त्यो
0: विश्वास जितेको भनेपछि धेरै कामहरू चाहिँ समाजमा भएको छ भनेर चाहिँ अनुभव गर्न पर्यो। समुदायलाई हेर्ने दृष्टिकोण चाहिँ कस्तो पाउनुहुन्छ?
1: होइन, कस्तो छ भने अहिले पनि कुनै विपत्ति पर्यो भने अहिलेसम्म रेडक्रस आइपुगेन भन्छन्। भनेको रेडक्रस नै खाँचो महसुस गरे, त्यहाँ उद्धार गर्ने संस्था नै रेडक्रस हो, सहयोग गर्ने संस्था नै रेडक्रस हो भन्ने भएको छ। अहिले चाहिँ पछिल्लो समय सरकार एक्टिभली लागेको छ, वार्ड वार्डमा चाहिँ सरकारको उपस्थिति छ, टोल टोलमा सरकारको उपस्थिति छ, अहिले विभिन्न अरू सामाजिक संस्थाहरू पनि छन्। तैपनि अझै चाहिँ सहयोगका कुराहरूमा रेडक्रस पनि आइपुगेन भन्ने खालको कुराहरू भएको हुनाले समुदायमा अझै पनि आवश्यकता महसुस छ, विश्वासको कुरा चाहिँ त्यो खालको छ। र अर्को सरकारलाई पनि के छ भन्दा सरकारले नीति नियमहरू बनाउने, मोनिटरिङ गर्ने हो, जस्तो संचारका कुरा, समुदायसँग संचार पुर्याउने कुरा चाहिँ यस्तै चाहिँ रेडियो सफलता जस्ता संस्थाहरूलाई सरकारले सहयोग गरिदियोस् भन्ने लाग्छ भने विपदका कुराहरूमा र मानवीय सहायताका क्षेत्रमा रेडक्रस जस्ता संस्थालाई अगाडि लियोस् भन्ने चाहिँ मलाई लाग्छ। त्यो खालको कुरा अझै चाहिँ सरकारले नबुझेर हो अथवा हामीले बुझाउन नसकेर हो त्यो खालको महसुस हुन्छ। यी खालका कुराहरूलाई अझै चाहिँ सरकारसँग र अरू क्षेत्रमा बुझाउनु पर्नेछ। समुदायले त रेडक्रस जस्ता संस्थाहरूलाई चाहिँ अझै पनि खोजिराखेको अवस्था छ।
0: सरकारसँगको सहकार्य चाहिँ कस्तो छ? अहिले त तीन तहको सरकार होइन, स्थानीय सरकार अथवा अन्य संस्थासँगको समन्वय चाहिँ कस्तो छ?
1: यस्तो छ, समन्वयको हिसाबले हामी उच्च कोटीमै रहेका छौं, तर कस्तो हुँदोरहेछ भने मिटिङमा बोलाउनुहुन्छ, सल्लाह लिनुहुन्छ, सहयोग माग्नुहुन्छ, भएका सहयोगहरू आदान प्रदान हुन्छ, तर सरकारले चाहिँ त्यही क्षेत्रमा बजेटको कुरालाई चाहिँ व्यवस्थापनको कुरा गर्नुहुन्न, भएका बजेटहरूलाई पनि राम्रोसँग परिचालन गर्ने कुरामा अझै पुगेको छैन जस्तो लाग्छ। अब त्यो खालको कुरालाई कसरी चाहिँ सरकारलाई बुझाउन सकिन्छ भन्ने कुरामा चाहिँ अझै हामी चाहिँ पछाडि परेका छौं।
0: हजुर, एकदमै रेड क्रसमै यहाँले भनिसक्नुभयो 32-33 वर्षको लगानी होइन, त्यो सँगसँगै तपाईँले समुदायलाई पनि एकदमै नजिकबाट निहाल्नु भएको छ, समुदायमा पनि पुग्नु भएको छ, त्यो सँगसँगै फेरि विद्यार्थीसँग पनि तपाईँ नजिक पेसाले चाहिँ तपाईँको शिक्षण पेसा, यो हिसाबले हेर्दाखेरि विद्यालय र समुदायमा विपद सचेतनाका कार्यक्रमहरू कति आवश्यक छन्? तपाईँले यसलाई आफ्नो क्षेत्र जहाँ हो त्यसलाई त हरेक ठाउँमा प्रयोग गरिन्छ नि, त कसरी हेर्नु भएको छ?
1: कस्तो छ भने जुन ठाउँमा सूचना पुग्नुपर्नेछ अझै त्यो ठाउँमा पुगेको छैन, जुन ठाउँमा प्रशिक्षण पुग्नुपर्नेछ त्यो ठाउँमा अझै पुगेको छैन, जुन ठाउँमा चाहिँ सन्देश पुग्नुपर्नेछ त्यो ठाउँमा अझै पुर्याउन सकिएको छैन। सन्देश प्रवाह चाहिँ भएको छ, सरकारी हिसाबबाट नि भएर छ, सामाजिक संस्थाबाट नि भएछ, रेडक्रसबाट नि भएको छ, तर अझै चाहिँ समुदायसँग पुग्ने कुरामा चाहिँ अझै चाहिँ सबै निकाय चाहिँ चुकेको हो कि जस्तो लाग्छ मलाई। हरेक वर्ष चाहिँ त्यसको चाहिँ आवश्यकता हुन्छ, किन पोहोर पनि त्यही तालिम कि अहिले पनि त्यही तालिम भन्छन् हरेक व्यक्तिहरूबाट चाहिँ संस्थाहरूबाट लगानी गर्ने क्षेत्रबाट, तर त्यहाँ नयाँ व्यक्ति आएको हुन्छ, नयाँ समुदाय हुन्छ, नयाँ चाहिँ उनीहरूलाई आवश्यकता हुन्छ र उनीहरूलाई पुनर्ताजगी कुराहरू आवश्यकता हुन्छ भन्ने कुरा बिर्सेको हुन्छ। दोस्रो कुरा चाहिँ फेरि के भएको छ भने पोहोर दिएको तालिम पनि त्यही व्यक्तिलाई अहिले पनि त्यही व्यक्तिलाई दिने होइन, अर्को नयाँलाई दियो भने त उसले चाहिँ हुन्छ नि पोहोर दिएको व्यक्तिलाई बरू पुनर्ताजाको व्यवस्था गरियोस्, नयाँ सन्देशहरू दिनु छ, नयाँ तालिमहरू दिनु छ, नयाँ सूचनाहरू दिनु छ भने त नयाँ व्यक्तिलाई दियोस् भन्ने चाहिँ मलाई लाग्छ। त्यो हिसाबले अझै प्लानिङ गर्न नसकिएको हो कि सामाजिक संस्थाहरूले नसकेको र सरकारले पनि त्यो खालको योजना बनाउन नसकेको हो कि जस्तो लाग्छ मलाई चाहिँ यो क्षेत्रमा।
0: हजुर, अझै युवाहरूको सहभागिता बढाउन चाहिँ के गर्नुपर्छ मलाई लाग्छ? अहिलेको युवाहरूसँग समय एकदम कम जस्तो होइन, एकदम व्यस्त जीवन बिताइराख्नु भएको छ। तपाईँले भने जस्तै एउटा समय थियो कि भोलेन्टियरले पनि कुनै ठाउँमा सेवा गर्न पाए भन्ने एउटा जनशक्ति थियो कि, अहिले त्यो सामाजिक सेवा गर्नुपर्छ भन्ने भावना बिस्तारै हराउँदै गएको।
1: एउटा सबै क्षेत्रलाई गमन गर्ने भनेको राजनीति हो। राजनीति जब सही लाइनमा हिँड्छ सबै क्षेत्र राम्रोसँग चाहिँ ट्र्याकमा हिँड्न सक्छ जस्तो लाग्छ मलाई। यदि राजनीतिलाई त्यो सही ट्र्याकमा हिँडाउन सकेनौ भने अरू क्षेत्र पनि सही ट्र्याकमा हिँड्दैन, एउटा कमजोरी त्यहाँबाट भएको छ जस्तो लाग्छ। दोस्रो पाटो चाहिँ हामीले चाहिँ समुदायमा युवाहरूलाई युथहरूमा चाहिँ अझै चाहिँ त्यो खालको चाहिँ सकारात्मक सोचको विकास, सामाजिक भावनाको विकास र एक आपसमा चाहिँ सहयोगी भावनाको विकासलाई चाहिँ अझै लैजान सकिएन कि त्यो चाहिँ हामी चाहिँ पठन पाठनको चाहिँ त्यो अनुसारको चाहिँ ऊ भएन कि सरकारको चाहिँ नीति भएन कि अथवा चाहिँ कहाँनिर चुक्यौं, त्यो चाहिँ पछिल्लो समय विस्तारै चाहिँ युवाहरूमा नैराश्यता बढ्ने र हाम्रो देशबाट युवाहरू चाहिँ पलायन हुने र साथसाथै चाहिँ उनीहरू चाहिँ सामुदायिक गतिविधिहरूमा भन्दा आफ्नो चाहिँ व्यक्तिगत गतिविधिमा चाहिँ बढ़ी चाहिँ सरिक हुने खालको अवस्था विकास भएको छ। यसलाई हामीले चाहिँ तुरन्तै सरकारले पनि त्यो खालको योजना बनाउनु पर्ने, शिक्षामा त्यो अनुसारको चाहिँ पाठ्यक्रम विकास गर्नुपर्ने, शिक्षामा त्यो अनुसारको नीति विकास गर्नुपर्ने अहिलेको पछिल्लो आवश्यकता देख्छु। यदि त्यो भएन भने नेपाल जस्तो देशको लागि त ठूलो विडम्बना हुन सक्छ।
0: हजुर, युवाहरूलाई चाहिँ रेड क्रस तर्फ आकर्षित गर्न कस्ता कस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन्?
1: अब रेड क्रसको लागि चाहिँ हामीले स्कूलहरूमा चाहिँ हाम्रो जुनियर रेड क्रस सर्कल, समुदाय र क्याम्पसहरूमा हाम्रो युवा रेड क्रस सर्कलहरू छन् र उनीहरूलाई ओरिएन्टेशनका कुराहरू, उनीहरूलाई चाहिँ त्यो अनुसारका चाहिँ विभिन्न मानवीय सेवाका कुराहरूलाई चाहिँ सिकाउने कुराहरू, सामाजिक भावनाका कुराहरूलाई सिकाउने कुराहरू त भएको छ, तर हाम्रो पनि सीमित साधन स्रोतका कारणले गर्दा यसलाई चाहिँ आवश्यक मात्रामा चाहिँ त्यहाँ पुर्याउन नसकिरहेको अवस्था छ।
0: हजुर, त्यो प्रयासहरू चाहिँ गरिराख्नु
1: हाम्रो नियमित रूपमै छ,
0: नियमित रूपमै छ, वर्षभरि विभिन्न कार्यक्रमहरू भइरहेको छ। अहिले जस्तै रेड क्रसको लागि सबैभन्दा ठूलो चुनौती चाहिँ के देख्नुहुन्छ?
1: एउटा त नेपाल रेड क्रस सोसाइटी केन्द्रीय लेभलमा पछिल्लो विगत 7-8 वर्षदेखि त विभिन्न किसिमका चाहिँ समस्यामा केन्द्रीय लेभलको नेतृत्व फँसिराखेको छ। एउटा चुनौती नेपाल रेड क्रसको लागि चाहिँ यो संस्थागत विकासको लागि चाहिँ अगाडि बढ्नलाई त्यो समस्या छ। दोस्रो पाटो हाम्रो चाहिँ आर्थिक पक्षलाई चाहिँ सुधार गर्न नसक्नु र यसलाई व्यवस्थापन गर्न नसक्नु चाहिँ छ र साथसाथै चाहिँ समुदायको आवश्यकता, समुदायको माग, युवाहरूको माग अनुसार चाहिँ हामी त्यहाँ पुग्न नसक्नु, जस्तो हामीले चाहिँ एउटा जिल्लामा एउटा चाहिँ जिल्ला शाखाले चाहिँ एउटा चाहिँ युथहरूलाई फर्स्ट एड तालिम दिन्छ, तर जति स्कूल छन् त्यति स्कूलमा चाहिँ फर्स्ट एड तालिमको आवश्यकता छ, जति समुदायहरू छन् त्यहाँ त्यति फर्स्ट एडको तालिमको आवश्यकता छ, उनीहरूलाई साधारण चाहिँ रेस्क्यूको आवश्यकता छ, एउटा किचनमा खाना पकाउने व्यक्तिलाई चाहिँ किचनमा कसरी चाहिँ भएका दुर्घटनाहरू, आग लागि हुन सक्छ ग्यासबाट, त्यसलाई कसरी नियन्त्रण गर्ने, सामान्य चक्कु खेलाउँदाखेरि चाहिँ तरकारीहरू काट्दाखेरि काट्न सक्छ, त्यो सामान्य ब्लिडिङको अवस्थालाई कसरी कन्ट्रोल गर्ने, यी खालका कुराहरूलाई चाहिँ हामीले सिकाउनु पर्ने अहिले आवश्यकता छ, तर ती लेभलसम्म चाहिँ अझै पुग्न नसक्नु हाम्रो स्रोतको व्यवस्थापनको कुरा छ। र अर्को, राज्यले नेपाल रेड क्रसलाई अन्तर्राष्ट्रिय मान्यता अनुसार जेनेभा महासन्धि अनुसार राज्यले सही गरेर आइसकेका हुनाले जेनेभा महासन्धिमा त्यो अनुसार चाहिँ कानून बनाएर सञ्चालन गर्ने कुरा छ। कानून नभएका कारणले पनि मैले अहिले केन्द्रीय लेभलमा भएको चाहिँ समस्याको कुरा भने, त्यो पनि कानून नभएका कारणले पनि त्यो समस्या हो, राज्यले कानून नबनाइदिनु पनि हाम्रो समस्याका कुरा हुन्। यी सबै चुनौतीलाई पार गर्न सक्यो भने अझै चाहिँ समुदायमा हुने विपदका कुराहरू, समुदायमा मानवीय सहायताका कुराहरू अझ नजिक पुग्न सक्छौं, अझ धेरैलाई चाहिँ सेवा प्रदान गर्न सक्छौं जस्तो लाग्छ।
0: हजुरको अनुभवले जस्तै यसरी भोलिन्टियर काम गर्ने संस्थाहरूलाई राज्यले पहिचान गर्नु, व्यक्तिलाई पहिचान गर्नु भन्दा पनि हामीले गजगचाइराख्नु पर्ने जुन हाम्रो सिस्टम छ यसलाई देखेर कहिलेकाहीँ नैराश्यता आउँछ कि आउँदैन?
1: नैराश्यता भन्दा पनि अझै उहाँहरूलाई चाहिँ बुझाउन सकिएन जस्तो लाग्छ। अझै चाहिँ सरकारमा नीति नियम बनाउने मान्छेहरू, मोनिटरिङ गर्ने व्यक्तिहरू, सरकार सञ्चालन गर्ने व्यक्तिहरू, तिनीहरूलाई अझै बुझाउन सकिएन जस्तो लाग्छ र अझै थप बुझाउनु पर्छ जस्तो चाहिँ महसुस हुन्छ कहिलेकाहीँ।
0: हजुर हजुर, काम गरिराखेको छ तर भनौँ न प्रोत्साहन चाहिँ छैन के हामी काम, त्यो मूल्याङ्कन पनि छैन, अनुगमन पनि छैन, कुन संस्थाले कति गरेको भन्ने एकै एकै ठाउँमा हालेर हेरिन्छ कि
1: होइन?
0: त्यो त्यो खालको सिस्टमको अन्त्य भयो भने पक्कै पनि धेरै रिजल्टहरू आउने गरेर हामीले काम गर्न सक्थ्यौं जस्तो लाग्छ कि अहिले। हजुर,
1: यो के लाग्छ भने जस्तो कहिले काहीँ चाहिँ राज्यले चाहिँ विभिन्न किसिमका क्षेत्रमा पुरस्कार गर्छ, पुरस्कार पाउँछन् त्यहाँ चाहिँ वरिपरि घुम्ने मान्छेहरूले, तपाईँहरू जस्ता हामी जस्ता काम गर्ने समुदायका मान्छेहरू त्यो पहुँचमा पुग्न सकिँदैन। अब खर्चका कुरा, स्रोत साधनका कुरा त छुट्टै भोस्, ती पुरस्कार पाउने व्यक्ति पनि अर्कोले हुँदाखेरि काम गर्ने एउटाले ऊ चाहिँ अर्काले हुँदाखेरि कहिलेकाहीँ ती खालका महसुसहरू हुन्छन्।
0: कहिलेकाहीँ गुनासो गर्यो भने मैले पनि भोगेको, खै तपाईँ आउनु भएन भन्नुहुन्छ कि मैले काम गरेछु भनेर त अरूले मूल्याङ्कन गर्ने होला नि त
1: होइन?
0: अनि तपाईँ आउनु भएन भन्दा हास्यास्पद जस्तो लाग्छ कि त्यो भएको हुनाले राज्यका हरेक संरचनामा भएका व्यक्तित्वहरू कसले के गरिरहेको छ भनेर निगरानी गर्न जरुरी देखिएको छ र त्यो खालको अवस्थाको सिर्जना भयो भने अघि हामीले जुन खालको क्राइसिस देखियो भोलिन्टियर गर्ने सामाजिक क्षेत्रमा म त समाजसेवी बन्छु भन्ने कुनै एउटा समयमा थियो कि अहिले त्यो शब्द एकदम लोप भए जस्तो फिल हुन्छ कि मलाई अहिले नयाँ न्यू जेनेरेसनले त त्यो भन्दै भन्नुहुन्न भनेको त्यो समाजसेवी भन्दाखेरि कत्रो मान थियो सम्मान थियो तर अहिले चाहिँ फेरि हामीले त्यो शब्दलाई नै यति हल्का बनाइदियौँ कि जसलाई पनि समाजसेवी होइन अलिकति पैसा दान गर्यो भने समाजसेवी यो खालको अवस्था पनि भयो। हामी विपदकै विषयवस्तुमा जान्छौं र विपदको बेलामा चाहिँ जस्तै नागरिकहरूले आफ्नो सुरक्षाका लागि अनिवार्य रूपमा गर्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
1: एउटा त जस्तो विपदका हिसाबले जोखिमपूर्ण ठाउँहरूबाट चाहिँ सुरक्षित ठाउँमा पहिल्यै देखाउँदो बसोबासका कुराहरू ती कुराहरूलाई ख्याल गर्नुपर्ने हुन्छ एउटा। अर्को कुन कुन ठाउँ जोखिमपूर्ण कुराहरू हुन् र त्यो जोखिमपूर्ण काममा म जोडिएको छु कि छैन र त्यसबाट चाहिँ मैले के कुराहरूलाई चाहिँ पूर्व तयारी गर्नुपर्छ र होसियारी हुनुपर्छ भन्ने कुरा चाहिँ दोस्रो पाटो र तेस्रो पाटो चाहिँ विपदसँग चाहिँ काम गर्ने निकायहरू को हुन् र उनीहरूसँग चाहिँ हामी कहाँनिर जोडिन सक्छौ भन्ने खालका कुराहरू चाहिँ तेस्रो र साथसाथै चाहिँ अब विपदको हिसाबबाट चाहिँ भोलि चाहिँ भइहाल्यो भने ठूलो क्षति भइहाल्छ त्यसैले त्योभन्दा पहिला नै न्यूनतम गर्न सकिने पूर्व तयारीका कुराहरूमा हामीले चाहिँ के कति गरेका छौं र कहाँनिर ग्याप छौं भन्ने खालका बुझ्ने कुराहरू यी सबै व्यक्तिहरूले चाहिँ गर्नुपर्ने कुराहरू हुन् र त्यस्ता पक्षमा चाहिँ जब हामी चाहिँ उनीहरूलाई सजग गराउन सकेनौं र हरेक व्यक्तिले चाहिँ त्योबाट पूर्व तयारी रहन सकेन भने भोलि चाहिँ क्षति चाहिँ मानवीय क्षति धनजनको क्षति ठूलो हुन सक्छ। सामान्य बाटो बनाउँदाखेरि चाहिँ विपदको हिसाबले जोखिमपूर्ण ठाउँहरूलाई चाहिँ जोगाउने कुरा, घर बस्तीहरू बनाउँदाखेरि त्यो अनुसारले जोगाउने कुरा र त्यो अनुसारले बनाउने कुरा, घरहरू बनाउँदाखेरि स्ट्रक्चर चाहिँ त्यो अनुसारले बनाउने कुराहरू, यी सबै कुरालाई पहिल्यै ख्याल गर्न सक्यो भनेदेखि विपदहरू आउनबाट चाहिँ र त्यसबाट हुने क्षतिलाई कम गर्न सकिन्छ।
0: हजुर, यो जलवायु परिवर्तनले चाहिँ विपदको स्वरूपमा चाहिँ केही परिवर्तन आएको छ, यसले कस्तो असर पारेको, प्रभाव पारेको देख्नुहुन्छ?
1: अहिले पछिल्लो समय जलवायु परिवर्तनको कुरा चाहिँ अन्तर्राष्ट्रिय रूपमै ठूलो चाहिँ समस्याको रूपमा बढेको छ जसका कारण विगतका रोगका ढाँचाहरूमा अहिले फरक खालका रोगहरूका महामारीका कुराहरू बढेका छन् र विभिन्न ठाउँमा चाहिँ हुने चाहिँ बाढी पहिरो र विभिन्न चाहिँ कुराहरू एकातिर छन् भने अब हिमालमा हिउँहरू चाहिँ समयमा जुन किसिमले हिउँहरू हुनुपर्ने त्यो नभएको अवस्था, हिउँ पग्लेको अवस्था जसका कारण भोलि चाहिँ समुद्रको सतह नै बढ्न सक्ने कुराहरू र खेतीपाती गर्ने कुराहरूमा पनि सिजन अनुसार चाहिँ पर्नुपर्ने बरसातका कुराहरू नहुने कुराहरू, यी सबै कुराहरूले चाहिँ विश्वभरि नै ठूलो समस्याको रूपमा छ। पछिल्लो समय एकातिर युद्धका कारण चाहिँ समुदाय चाहिँ एकातिर फँसिरहेको छ, त्यहाँ पनि विपदका कुराहरू जोडिन आउँछन् भन्दा अर्कोतिर चाहिँ प्राकृतिक विपदका कारणले र अन्तर्राष्ट्रिय रूपमा चाहिँ यो ग्लोबल वार्मिङ र जलवायु परिवर्तनका कुराहरूसँग चाहिँ भएका समस्याका कारणले चाहिँ विश्व समुदाय त्यतिकै समस्यामा छ। यसलाई समयमै ठूल्ठूला उद्योग धन्दाहरू सञ्चालन गर्ने देशहरू, कल कारखानाहरू सञ्चालन गर्ने देशहरूले चाहिँ समय अनुसार त्यसलाई चाहिँ न्यूनीकरणका कामहरू गर्नुपर्ने र विकासोन्मुख देशहरूले पनि आफ्ना विकासका कार्यहरू गर्दा त्यसरी गर्नुपर्ने कुरा अहिलेको आवश्यकता हो, तर त्यो खालको कुरालाई हुन सकिरहेको छैन।
0: हजुर, यो रेड क्रसमा काम गरेको अनुभवले हेर्दाखेरि अहिले त हामीले केही समय भयो पूर्व तयारीको कुरा गरेको होइन, अझ हामी पुनर्स्थापनाका कुरा, त्यसपछि पार्ने असरको कुरा, त्यो बस्तीमा विपदपछि त्यसको बारेमा सोचेकै छैनौ। यसलाई हेर्दाखेरि जस्तै खोज तथा उद्धार, रात तथा पुनर्स्थापनाको काममा चाहिँ रेड क्रसको भूमिका चाहिँ कस्तो पाउनु भएको छ, के भूमिका निभाएको छ?
1: अब अहिले विपदको कुरा गर्दा खोज उद्धारका कुराहरू रेड क्रसको चाहिँ सामान्य लेभलको खोज उद्धारको कुरा हो हाम्रो, र योभन्दा माथिल्लो गर्न पर्यो भने अहिले सरकारले चाहिँ विपदमै काम गर्ने भनेर सशस्त्र प्रहरी बललाई चाहिँ व्यवस्थापन गरेको छ। नेपाल आर्मीले पनि विपदका क्षेत्रमा चाहिँ आफ्नो जनशक्तिहरूलाई त्यतिकै चाहिँ परिचालन गरेको छ, र साथसाथै चाहिँ यो जनपथ प्रहरीले पनि विपदका क्षेत्रमा चाहिँ आवश्यकता अनुसार त्यतिकै काम गर्ने गरी पूर्व तयारी छ, र ठूल्ठूला उद्धारका कुराहरू र ठूला चाहिँ विपदका उद्धारका कामहरू गर्न पर्दाखेरि चाहिँ हामी सुरक्षा निकायकै नै भर पर्नुपर्ने हाम्रो पनि अवस्था छ। हामी सानो संख्यामा छ राष्ट्रिय र अन्तर्राष्ट्रिय लेभलको उद्धार गर्ने जनशक्ति रेडक्रससँग, सरकारसँग चाहिँ सेना र सुरक्षा निकायहरूको कुरा गर्दाखेरि अलि ठूलो संख्यामा छ, तर आवश्यक मात्रामा हामी उहाँहरूसँग पनि मिटिङमा बस्छौं, छलफलका कुराहरू हुन्छन्, उहाँहरूसँग पनि स्रोत साधनको अभाव छ, आवश्यक जनशक्तिहरू तयार गर्न नसकिरहेको अवस्था छ, यी खालका कुराहरू छन्। हामीले चाहिँ रेडक्रसले गर्ने काममा चाहिँ हामीले जे जति सक्छौ हामीसँग भएको तयारी जनशक्तिहरूलाई चाहिँ म्याक्सिमम प्रयोग गरेर उच्चतम प्रयोग गरेर चाहिँ राहत उद्धारका कुराहरू गरेका छौं, र धेरै ठाउँमा समुदायमा नै हाम्रा चाहिँ जनशक्ति हुने हुनाले तत्काल राहत र उद्धारका कुराहरू हुने गर्छन्।
0: हजुर, अहिले चाहिँ जस्तै हामी कस्तो खालको तयारी अवस्थामा छौं खाद्यान्नको हिसाबले?
1: रेडक्रसले विशेष गरी हाम्रो गोदाम घरहरूमा झन्डै 40,000 परिवारको लागि गैर खाद्य सामग्रीहरू छ। त्यसमा विशेष गरी अहिले पछिल्लो समय हामीले भाँडाकुँडामा पनि थियो पहिलाको अवस्थामा, अहिले भाँडाकुँडालाई हटाएर तिरपाल, कम्बल र म्याट्रेक्सका कुराहरूलाई बढ़ी प्राथमिकताका साथ राखेका छौं भने अरू सामानहरूलाई चाहिँ केही न्यूनतम रूपमा चाहिँ राखेका छौं, र साथसाथै चाहिँ अहिले अब गाउँ गाउँसम्म बजारहरू पुग्यो, चाहिने सामग्रीहरू त्यहीँ पाइने भएको हुनाले र खाद्यान्नलाई लामो समय स्टोर गरेर राख्न नसकिने हुनाले हामीले चाहिँ लोकल बजारमा नै खाद्यान्नको लागि चाहिँ सम्झौता गरेर चाहिँ बसेका हुन्छौं। जस्तो कास्की रेडक्रसले चाहिँ कास्कीले आफ्नो चाहिँ ठाउँमा चाहिँ विपद हुँदा खाद्यान्न कोसँग किन्ने भनेर यो वर्ष चाहिँ हामीलाई यति सामग्रीहरू चाहिँ तपाईँहरूले स्टक चाहिँ कुनै पनि बेला दिन सक्ने गरी राख्नुहोस् भनेर भनेको छ। त्यस्तै अरू जिल्लाहरूले पनि त्यसरी नै तयारी अवस्थामा हुनुहुन्छ। र अर्को चाहिँ के छ भन्दा अलि ठूलो विपद पर्यो भने जिल्ला शाखाहरूसँग भएको र प्रदेश र केन्द्रीय रेडक्रससँग चाहिँ भएका चाहिँ गोदाम घरहरूको सामग्रीले मात्रै पुग्न नसक्ने हुनसक्छ। त्यस्तो अवस्थामा चाहिँ नेपाल रेडक्रसले चाहिँ आकस्मिक रूपमा चाहिँ अमेरिकन रेडक्रससँग चाहिँ $50,000 चाहिँ सम्झौता गरेको छ। यसलाई चाहिँ हामीले चाहिँ ठूलो विपद पर्यो भने अपील गरेको चाहिँ 7 दिनभित्र उनीहरूले हामीलाई रिलिज गरिदिन्छन् र कुनै पनि ठाउँमा हामी चाहिँ त्यसलाई खरिद प्रयोग गर्न सक्ने अवस्थामा चाहिँ त्यसरी सम्झौता गरेर बसेका छौं। र यो बाहेक हरेक जिल्ला जिल्लामा नै हाम्रो सामग्रीहरू कम्तीमा चाहिँ अलि सानो जिल्लामा चाहिँ 25 परिवारलाई र ठूलो जिल्लामा चाहिँ 50 परिवारलाई चाहिँ गैर खाद्य सामग्रीहरू त्यही चाहिँ तयारी अवस्थामा नै हामी रहेका छौं।
0: भावी दिनमा जस्तै भनौँ न रेडक्रस गण्डकी प्रदेशले चाहिँ कस्तो खालको योजना बनाएको छ, मुख्य गर्नुपर्ने काम यो प्रदेशमा के देख्नुहुन्छ?
1: अब एउटा हामीले चाहिँ यो विपदको क्षेत्रमा काम गर्ने संस्थाहरू, अहिले हजुरले नाम पनि लिनुभयो, डिपिनेट यो लुज कमिटी हो, विपदको क्षेत्रमा काम गर्ने संस्थाहरू, उहाँहरू जस्ता संस्थाहरूसँग चाहिँ साझेदारी गरेर विपदका लागि चाहिँ भोलिका दिनमा पनि हामी पूर्व तयारी रहने खालका कुराहरूमा गरेका छौं। र साथसाथै चाहिँ अब त्यसमा रेडक्रसमै रहेको साथी हरिबन्धु अर्याल जो चाहिँ अहिले आइएनएफको चाहिँ विपद हेड हुनुहुन्छ, उहाँले चाहिँ संयोजन गर्नुभएको छ, र यसमा चाहिँ हजुर पनि एउटा सल्लाहकारको रूपमा चाहिँ त्यहाँ सदस्यको रूपमा चाहिँ रहेर चाहिँ काम गर्नुभएको छ भने म पनि त्यसमा छु। यस्ता संस्थाहरूसँग मिलेर चाहिँ त्यो खालको कुराहरू छ भने रेडक्रस आफैले गर्ने कुराहरूलाई हरेक जिल्लाहरूमा विपदको म्यापिङ गर्ने, त्यहाँ चाहिँ आवश्यक पर्ने चाहिँ पूर्व तयारीका कुराहरू गर्ने, प्रशिक्षण गर्ने, सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने, हामी दुवै किसिमका महामारी स्वास्थ्य महामारीका कुराहरूमा पनि हामी सचेतनाका कुराहरू अभियानका कुराहरू सञ्चालन गर्छौं। अब डेंगू आउँदैछ, त्यसको लागि हामीले चाहिँ विभिन्न जिल्लाहरूलाई चाहिँ आफ्नो क्षेत्रमा चाहिँ त्यसलाई सचेतना अभियान चलाउने, खोज र नष्ट गर भनेर लाङखुट्टेका लार्वा र फूलहरूलाई चाहिँ त्यो अभियानको रूपमा चाहिँ शुरू गरिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा। हामी अस्ति मात्रै चाहिँ तनहुँमा गएर चाहिँ त्यहाँ मिटिङ गरेर त्यसको लागि चाहिँ उयो गऱ्यौँ भने हिजो चाहिँ लमजुङमा गएर त्यसको छलफल गरेर आएका छौँ। विभिन्न जिल्लाहरूमा जाने साथीहरूलाई त्यसको लागि पूर्व तयारी रहने खालका कुराहरू छ भने अरू मनसुनजन्य विपदका कुराहरू र अरू विपदका कुराहरूमा चाहिँ हरेक वर्ष हुन सक्ने समस्याहरूलाई चाहिँ हामीले त्यो अनुसार काम गर्ने र अझै आगामी दिनहरूमा विपद सम्बन्धी जनशक्ति विस्तार गर्ने, गोदाम घरहरूको क्षमता विस्तार गर्ने र सकिन्छ भने विस्तारै चाहिँ जिल्ला जिल्लाहरूमा को साथसाथै पालिका लेभलसम्म चाहिँ यसलाई विस्तार गर्ने हाम्रो भविष्यको योजना छ। तर स्रोत साधनका कुराहरूलाई हामी चाहिँ खोजीको रूपमा चाहिँ रहेका छौं।
0: हजुर, अहिले जस्तै कहाँनिर ग्याप देख्नुहुन्छ, सरकारले कस्तो खालको तयारी गर्न जरूरी छ विपदको हिसाबले?
1: अब नेपाल कुनै पनि बेला मनसुनको हिसाबले हुने बाढ़ी पहिरोको कुराहरू

0: कुनै कुरामा तपाईँहरू तयार रहनुहोस् र कुनै पनि विपद हुँदाखेरि तपाईँहरूको त्यहाँ स्थानीय लेभलबाट समाधान हुन सक्दैन भने जिल्ला रेडक्रस त्यस्तै सरकारका सरकारी निकायहरूमा र विपदमा काम गर्ने ठाउँहरूमा चाहिँ खबर गरिदिनुहोस्। सूचनाको लागि चाहिँ विभिन्न रेडियो र एफएमहरूमा चाहिँ खबर गरिदिनुहोस् जसका कारणले चाहिँ सही सूचना पाइयोस्। फेसबुकमा जुनसुकै किसिमका चाहिँ सूचनाहरू राख्नभन्दा पनि आधिकारिक सूचना चाहिँ दिएर चाहिँ त्यो खालका कुराहरू गर्नुहोस् भन्ने चाहिँ म सबैलाई चाहिँ नागरिकहरूलाई चाहिँ मेरो हिसाबले चाहिँ सूचना र सन्देश दिन चाहन्छु।
1: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
0: एउटा त म विशेष गरी तपाईँहरू जस्तो रेडियो सफलता जसले चाहिँ हरेक वर्ष र हरेक समय सिजन अनुसारका चाहिँ यस्ता विपद र साथसाथै मानवीय क्षेत्रमा चाहिँ सन्देश दिनको लागि चाहिँ हामी जस्ता व्यक्तिहरूलाई बोलाएर चाहिँ यो खालका कार्यक्रम सञ्चालन गर्नुभएको छ। यसको लागि चाहिँ म दुर्गा अधिकारीज्यू र यहाँको संस्थालाई चाहिँ म हार्दिक आभार व्यक्त गर्न चाहन्छु र साथसाथै चाहिँ राज्य नागरिक अन्य संघ संस्थाहरू सबै मिलेर चाहिँ साझा इफोर्टमा चाहिँ लागौं र जनतामा चाहिँ हुने मानवीय क्षेत्रमा हुने चाहिँ समस्याहरूलाई निराकरण गर्न सबै मिलेर लागौं भन्ने अनुरोध गर्न चाहन्छु।
1: हजुर, यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद,
1: यो समयका लागि धेरै धेरै धन्यवाद छ। एउटा व्यक्तित्व सामाजिक क्षेत्रमा भनेपछि एकदम मरि तुल्य लाग्ने व्यक्तित्व हुनुहुन्छ, एकदमै तन मन दिएर लाग्ने पर्ने व्यक्तित्व हुनुहुन्छ। आज हामीले छलफल गर्यौं, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशले गरिरहेका गतिविधिहरूको विषयमा छलफल गर्यौं। छलफलमा सहभागी हुनुभएकोमा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष डिपिनेट गण्डकी प्रदेशका सल्लाहकार आदरणीय सूर्य प्रसाद ढकाल सरलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यो मनसुनको समय विपद जति बेला पनि आउन सक्छ, हामी सबै सचेत हौं र सचेत भएर आसपासको क्षेत्रलाई हामी जोगाउन सक्छौ, आफै जोगिन सक्छौ भन्दै भोलि फेरि नयाँ विषयमा छलफल गर्नेछौ। हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807715947, 9857325575।
6: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिब्बे ढुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811062983, 9855852855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल।

0: Hari nak air pula. Biar lebih anak kain nalah kau.
1: Mereka mu ini. Kau pun orang laku kurang tak tahu. Kau ni caca ni. Cik bahaya. Gar ko lagi. Kas ko jal. Joka. Ajar kau ni. Samis tu kas tu ujung kira jana lagi ko. Wajna.
0: Oh pula. Hamra mai ta poni. Tiang ibadah jal. Joka. Sotar. Rieling raga. Dukka bahati. Tiang gosita. Kei cintai unai na.
2: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्युमिनियम स्टील एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
3: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेंट चौक फोन नंबर 061-541-984 541-985 उद्योग कास्ट तथा संपर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नंबर 061-525-904 स्टील एल्युमिनियम मेटल उद्योग पर्सेंट 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ता को परिचय दिऊ।
5: वाह क्या स्वादिलो माडा खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
5: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पिसु पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी फोन नंबर 98460-66642 98460-41081।
7: आयो है मासू ताजा ताजा मासू दोस्ती।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाओ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
5: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811562983 9855852855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
6: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा दुई बिन्दवासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 9840659581
6: 9116715475
9: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 9840600851

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
3: वेस्ट सल्फ ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, हर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615553050, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: Studio time.
6: It's 9:00.

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93, 97 56 59 60, 2 मिट छ।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 घारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530508 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
6: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाओ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुस्ती मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061587915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050771123, व्हाट्सएप नम्बर 98011 77123।
2: घर बनाउन लाग्यो कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक। फोन नम्बर 061541994, 541495। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061525904। स्टील आल्मुनियम मेटल उद्योग पर्सेन्ट 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
1: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौं।
0: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौ।
1: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौं।
0: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाऊ।
1: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
4: जल उठाउने स्थान पोखरा एक गाईघाट, बिहान 7 बजे जलार्पण, श्री केदारेश्वर महादेव बोलबम धाम, लेक साइड पोखरा।
3: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति, बोलबम धाम बैदाम।

0: ओहो दाई, कति मान्छे कुचेको, सास फेर्न नि गाह्रो भइसक्यो।
1: के गर्नु त बहिनी, पैसा कमाउनै पर्यो क्यारे, अलि मिलेर बस्नु न भइहाल्छ नि।
2: ल यो दाई पनि यसरी गाडीले थिक्नै नसक्ने गरी जोखिम मोलेर यात्रा गर्दा दुर्घटना पनि हुन सक्छ।
0: त्यति मात्र कहाँ हो र, सिट संख्या भन्दा बढी यात्रीहरू राख्दाखेरि कारवाहीमा पनि परिन्छ।
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण

0: बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
1: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 9840201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजुनेस बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 9855-5843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0615707636 9856320325 9806535480 साथ ही आईएलएस पीटी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825017014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0615747668 मोबाइल नम्बर 9856028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0615201079

0: मानवले मानवलाई शोषण गर्नु अनि मानवले मानवमाथि अन्याय अत्याचार गर्नु निन्दनीय मात्र होइन, दण्डनीय कार्य पनि हो। त्यसैले एक नागरिकले अर्को नागरिकको उचित सम्मान गर्ने आचरणको विकास गरौं अनि स्वच्छ समाजको निर्माणमा सहयोगी बनौ।
1: सार्वजनिक हितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र थ्री कम्प्लेक्सको बीचमा।
4: फोन नम्बर 061-587-915।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दवासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 9846059581,
6: 9166-15475।
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइन मै अर्डर भनेकै ठाउँमा डेलिभरी।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
2: घर बनाइयो तर घर को सुन्दरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरानै भइसके।
3: के चिन्ता लिन्छ हौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
4: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98

0: त्यसमा गएर पार्टीको जिम्मेदार आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159747 9537325575।
1: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
2: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
1: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9847066642 9860 41081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
3: कुकुरको भ्याक्सिनेसन
2: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737 मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
4: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9840206127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530508 0615898488।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 0161553071, 9867881234, 9705077123, व्हाट्सएप नम्बर 9811701123।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का। फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतको राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
5: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 9846054635, 9864043853।
6: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक। फोन नम्बर 0165761110। प्रोप्राइटर मनोज बास्तुला, 9560222525, 9560226110।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियोले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052673793 97659 50960। दोस्तीटु मिट सप
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460-59581
2: 98165-75475।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
7: सफलता स्टूडियो टाइम।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेकसाइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: विगतको 20

0: सेवामा समर्पित
1: वेस्ट तर्फ ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
1: कन्ट्याक्ट 0615530500 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98-60-41081।
2: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 98171-87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओम जय जगदीश हरे।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
3: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-79।
4: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
5: घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
9: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त नि, एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भुने भयो।
11: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउने कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
1: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौं।
0: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौ।
1: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौं।
0: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाऊ।
1: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: छौ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्ट मार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-60-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौं उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9850601186 9840335111 सम्पर्क नम्बर फेरि एकपटक 9840335111

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टल

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
2: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरू वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615553050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: यामा पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
5: नाइ दाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ र त बिरामी होइएला
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ घर वरपर पानी जम्न नदिऊ स्वस्थ बनाऊ
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हेर न साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9870 28575 9870 15947 9570 32575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9556034। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161574225, 9560140, 9560601127 र 9080341440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ पिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-452

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: छोरोलाई खेलकुदको सामान छोरीलाई स्टेसनरी सामान यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ।
3: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो त्यही जानुस् न तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू खेलकुद साथै स्टेसनरी सामानहरू फोटोकपी प्रिन्ट बाइन्डिङ रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर प्रोप्राइटर मिनराज खड्का फोन नम्बर 061-535-651 सम्झनुहोस् है नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: त्यस्तो के कुरा थियो श्रेया जुन भन्नको लागि मलाई यहाँसम्म बोलायो
3: भन्नु पर्ने कुरा त धेरै नै छन् सतीश तर अहिलेको लागि थ्री म्याजिक वर्डले नै काम चलाउनु पर्ला
2: थ्री म्याजिक वर्ड
3: लेट्स गेट म्यारिड

हाम्रो सम्बन्ध सँगै हुन लेखिएको छैन रहेछ सुरे। म पनि तिमीलाई धेरै माया गर्छु, तर तिमीले खोजेको जस्तो माया मभित्र छैन श्रेया।

0: केही सम्बन्धहरू एकिनार जस्तै हुने रहेछ, सँगै भएर पनि सँगै हुन नसक्ने।
1: भेट्न मन लाग्यो
2: रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-89।
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
3: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
4: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
5: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
7: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साफ्टवेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
5: पोखरा दुई बिन्दवासिनी बस पार्क,
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
6: मोबाइल नम्बर 98460-59581,
5: 98161-15475।
8: वा, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
9: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
8: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैर पाटन, नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66642, 98660-41081।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाउ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र 3 कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा।

अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: सुल्टान तमुलीका सुल्टानी अर्थ असाध्यै राम्रो हुन्छन् अरे भगाउने क्यारी
3: किन चिन्ता लिन्छस् मैले लिएर आएको छु नि त एउटा चिज
2: हो र चल धेरै सामान ल्याउँछ भने म पनि लान्छु
3: छ नि हेर्दा हामी सबै

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825170714।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-7-37, मोबाइल नम्बर 9850-28-7-44। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ।

0: चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर।
2: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
3: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
2: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक, फोन नम्बर 061-541-984-541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
1: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि संचय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052673993 97659050960। दोस्ती टु मिट सप।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
5: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज डुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98-560-23-461, 98-266-0698।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 1170 62 983 98 5 50 52 855 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98 60 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
1: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
3: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
4: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षय रोगीले खोक्दा, हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 0161452966, 0161455966 र मोबाइल नम्बर 9840600851।